0: हुनेछ। साँझपछि धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्ने देखिन्छ। मन शान्त राखेर निर्णय लिन सके समस्या कम हुँदै जानेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिको लागि आज आफ्नै राशिमा चन्द्रमा रहेकाले दिन शुभ रहनेछ। कृषि पशुपालन तथा व्यापारबाट लाभ प्राप्त हुनेछ। बैंकिङ तथा शिक्षासँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना रहेको छ। परिवारको सहयोगले योजना अघि बढाउन सहज हुनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक अवस्था मजबूत बन्ने देखिन्छ। लामो समयदेखि रोकिएका काम पूरा हुन सक्छन्। मनोकामना पूरा हुँदा मन उत्साहित रहनेछ र आत्मविश्वास बढ्ने देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिको लागि आजको दिन कमजोर रहनेछ। हतारमा गरिएको निर्णयले समस्या निम्ताउन सक्नेछ। काममा ढिलाइ हुँदा तनाव बढ्ने सम्भावना रहेको छ। विरोधी पक्ष सक्रिय हुने भएकाले काममा सावधानी अपनाउन आवश्यक छ। अध्ययनको क्षेत्रमा सामान्य प्रगति हुनेछ। सिप सिक्ने अवसर प्राप्त हुन सक्नेछ। व्यापारमा लाभ नदेखिए पनि भविष्यका लागि आधार तय हुनेछ। परिवारका सदस्यसँग धैर्य व्यवहार गर्दा सुमधुर सम्बन्ध कायम हुनेछ। खर्च नियन्त्रण गर्न आवश्यक छ। अब नवम राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ। सवारी चलाउँदा अथवा हिँडुल गर्दा सावधानी अप्नाउनु होला। अरूका काममा धेरै चासो दिँदा विवादमा पर्न सक्नुहुनेछ। अवसर आए पनि सोचे जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। कामको जिम्मेवारी बढ्दा तनाव महसुस हुनेछ। आवेशमा निर्णय गर्दा हानि हुन सक्छ। आर्थिक कारोबार गर्दा कागजी प्रक्रिया हेर्नुहोला। गोपनीय कुरा अरूलाई विश्वास गरेर नदिनुहोला। परिवारको साथले तपाईँलाई राहत मिल्दछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज स्वास्थ्य राम्रो रहनेछ। दिन रमाइलो उत्साहपूर्ण रहनेछ। रोकिएका काम पूरा हुँदा तपाईँको मन प्रसन्न हुनेछ। आर्थिक लाभ प्राप्त हुने सम्भावना बढ़ी रहेको छ। नयाँ वस्तु तथा भौतिक सुख सुविधा प्राप्त हुन सक्छ। अध्ययनमा रुचि बढ्नेछ भने यात्राको पनि अवसर जुट्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साथीभाइसँगको भेटघाटले मन हलुका हुनेछ। भविष्यका योजनामा परिवारको साथ र समर्थन प्राप्त हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज स्वास्थ्य सामान्य रहनेछ। दिन पनि कमजोर रहनेछ। अवसर खोजमा मेहनत गर्नुपर्ने देखिएको छ। छिमेकीसँग सामान्य विवाद बढ्न सक्ने देखिन्छ। आर्थिक पक्ष सन्तुलनमा राख्न आवश्यक रहेको छ। आवश्यक पर्दा ऋण अथवा सहयोग मार्फत काम चलाउनु पर्ने अवस्था आउनेछ। यात्रा गर्दा सावधानी अप्नाउनु होला। परिवारका सदस्यको सुझाव मानेर अघि बढे राहत मिल्नेछ। आफूलाई धैर्य राख्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज दिन मध्यम रहनेछ। मेहनत गर्दा पनि अपेक्षा अनुसार परिणाम नआउँदा तपाईँको मन खिन्न हुनेछ। व्यापारमा घाटा लाग्ने सम्भावना रहेको छ। कामको सिलसिलामा गरिएको यात्रा निकै फलदायी हुनेछ। सवारी चलाउँदा सावधानी अप्नाउनु होला। आत्मविश्वास कमजोर हुँदा अवसर पनि गुम्ने देखिएको छ। परिवारको साथ पाएमा मनोबल बढ्नेछ। खर्च नियन्त्रण गरेर अघि बढ्न सकेमा आर्थिक समस्या कम हुँदै जानेछ। स्वास्थ्यमा ध्यान दिन राशिफलबारे जानकारी सँगै अब लागू आजको साई साई विश्लेषण यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा रहनेछन्। त्यसैले आज पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्य तपास गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला शुभ लाभादी बेला। बिहानमा 5:07 छ बजेर 51 मिनटसम्म रोग बेला रहनेछ। बिहानमा 6:51 आठ बजेर 35 मिनटसम्म उद्योग बेला रहनेछ। बिहानमा 8:35 10:19 चौर बेला रहनेछ। बिहानमा 10:19 12:03 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:03 दिनमा 1:46 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थाचिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:30 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:30 5:14 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:14 साँझमा 6:58 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:58 4:14 उद्योग बेला रहनेछ। साँझमा 8:14 राति 9:30 चर बेला रहनेछ। राति 9:30 10:46 लाभ बेला रहनेछ। राति 10:46 12:03 अमृत बेला रहनेछ। राति 12:03 1:19 काल बेला रहनेछ। राति 1:19 2:35 आफ्नो बेला रहनेछ। राति 2:35 तीन बजेर 51 मिनटसम्म उद्योग बेला रहनेछ। राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि उद्योग बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसरी जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 3:00 4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौराफे सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।
9: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
10: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
10: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
10: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
13: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकी प्रदेशको बजेट 32 अर्ब 69 करोड़, विकास खर्चलाई प्राथमिकता, 2 अर्ब रूपियाँ नगद मौजात रहने अपेक्षा। पोखरामा टिपरको ठक्करबाट तनाव, बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई स्वागत। नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता। कैलाली टेम्पू भीड़बाट खसालिएको घटनामा छानबिन समिति गठन, दुईजना विरूद्ध जारी। राष्ट्रिय संगीत कर्मी संघको अध्यक्षमा रामचन्द्र ढकाल सर्वसम्मति निर्वाचित। कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, 7 बुधे प्रस्तावमा विश्वास र आरोप प्रत्यारोप तीव्र। सुशासन र प्रभावकारी सेवा प्रभार रही जनताको मुख्य चाहना भएको राष्ट्रपति पौडेलको भनाए। समाजमा पुपोलिजम र एनार्किजमको प्रभाव बढ्दै गएको एमाले महासचिव पोखरेलको जिकिर। फलेवासका किसान छविलाल पौडेलद्वारा केरा, खरबुजा र काँक्राको बिउ बिक्रीबाट वार्षिक 12 लाख रूपियाँ आमदानी। अमेरिका इरान बीच युद्ध विरामको सहमति, विश्वलाई राहत दिने ऐतिहासिक सम्झौता। र विश्वकपमा इजिप्ट र बेल्जियमको रोमाञ्चक बराबरी, केप भेडको ऐतिहासिक रोक। अब सुनौ पूरा समाचार। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 32 अर्ब 69 करोड़ 69 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा विकास खर्चलाई प्राथमिकतामा राख्दै कुल बजेटको 60% भन्दा बढ़ी रकम पूँजीगत तर्फ विनियोजन गरिएको छ। कुल बजेट मध्ये पूँजीगत खर्चका लागि 20 अर्ब 2 करोड़ 61 लाख 22 हजार रूपियाँ छुट्याइएको छ भने जुन कुल विनियोजनको 60.68% हो। चालू खर्चतर्फ 12 अर्ब 72 करोड़ 67 लाख 78 हजार रूपियाँ विनियोजन गरेको छ भने जुन 38.56% बराबर हो। वित्तीय व्यवस्थापनका लागि 25 करोड़ रूपियाँ छुट्याइएको छ। मन्त्री शेरचनले चालू खर्चलाई वञ्चित सीमाभित्र राख्दै पूँजीगत खर्चको कार्यान्वयन क्षमता बढ़ाउने बताएका छन्। उनले विकास निर्माणलाई प्रभावकारी बनाउने बारी बजेट संरचना तयार गरिएको उल्लेख गर्नुभएको छ। बजेटको खर्च बेहोर्ने स्रोततर्फ संघीय सरकारको वित्तीय समानीकरण अनुदानलाई 7 अर्ब 84 करोड़ 82 लाख रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। चालू आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनपछि पनि 2 अर्ब रूपियाँ नगद मौजात रहने अपेक्षा गरिएको पनि बजेट प्रस्तुत गर्दै जनाइएको छ। गत जेठ गतेदेखि शुरू भएको अधिक मास मलमास हिजोदेखि समाप्त भएको छ। यसलाई पुरूषोत्तम महिना पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रमा चन्द्र वर्ष र सौर्य वर्ष बीचको समान्तर बिलाउन करिब 32 महिना 16 दिनका एक अतिरिक्त महिना थप्ने गरिन्छ, जसलाई अधिक मास भनिन्छ। अधिक मासमा विवाह वर्तबन्ध, गृह प्रवेश जस्ता शुभ कार्य नगरे पनि जप तप दान पूजा आराधना समृद्धि ग्रन्थको ध्यान तथा सत्कर्म गर्नु पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम भेगमा अवस्थित मन्दिरमा लाखौं पूजा आराधना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ। महानगर भर त्यहाँ भगवान नारायणको पूजा र पुरूषोत्तम मास महात्म्य वाचन एवं श्रवण भएको थियो। विक्रम सन् 2080 साउनमा अधिक मास परेको थियो। पोखरामा सोमबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। मृत्यु हुनेमा तनहु बन्दीपुर गाउँपालिका वडा नम्बर 1 का 53 वर्षीय विष्णुबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार पोखरा 27 डाँडाको नाक अगाडि सो दुर्घटना भएको हो। विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको गएक 77-66 नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको 35-30 नम्बरको मोटरसाइकललाई बिहाज करिब 11:25 बजे ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल स्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा 11:45 बजे चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति पुगेको बताइन्छ। टिप्पर र त्यसका चालक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 साखरका 33 वर्षीय पदमबहादुर थापालाई इलाका प्रहरी कार्यालय डाँडाको नाकले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको छ। मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकको तोकिएको स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकाले फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरूको आगमन बढेको छ। भारतीय पर्यटकहरूकै कारण यहाँ जथाभावी फोहोर बढेसँगै व्यवस्थापनमा कठिनाई भएको घोरपजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याट जोमसुङ कार्यालयका अनुसार झण्डै दैनिक 10,000 भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न आउने गरेको उल्लेख छ। यहाँ दर्शनार्थी बढेसँगै राजमार्ग आसपासका होटलमा पर्यटकको चल पल भने उत्साहजनक रहेको छ। दर्शनार्थीले स्नान गरिरहँदा जथाभावी फोहोर मिल्काउने अनियन्त्रित रूपमा जथाभावी फोहोर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतालामाथि प्रश्न उठ्न थालेको छ। पोखरा उद्योग वाणिज्य संघले कास्कीको नयाँ प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई स्वागत गर्नुभएको छ। संघको सचिवालय गैरापाटनमा आयोजित कार्यक्रममा प्रजीय गुरूङलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पदाधिकारी र कार्य समिति सदस्य सहित प्रजीय गुरूङको स्वागत गरेका हुन्। कार्यक्रममा प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले व्यवसायीलाई आफ्नो जिम्मेवारी प्रति सचेत गराउने, नाफा कमाउनु व्यवसायको धर्म भए पनि देशको अर्थतन्त्रमा योगदान पुर्याउने र उपभोक्ताको हित रक्षा गर्ने दायित्व बिर्सन नहुने उहाँले बताउनुभयो। राज्यले प्रमुख जिल्ला अधिकारीलाई उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षा मिलाउने र उपभोक्ताको अधिकार रक्षा गर्ने दुवै जिम्मेवारी दिएको उहाँले बताउनुभयो। प्रजीय गुरूङले यी दुवै कामप्रति आफूप्रति उत्तिकै प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आफू पनि कुनै समय व्यवसायी नै रहेको स्मरण गर्दै उहाँले उद्योग व्यवसायका लागि उचित वातावरण बनाउन निजी क्षेत्रसँग सहकारी गर्ने प्रतिबद्धता जनाउनुभयो। यसअघि संघका अध्यक्ष गोकर्ण कार्कीले शान्ति सुरक्षा व्यवसायको मुख्य चासोको विषय भएको बताउनुभयो। उहाँले प्रशासन र निजी क्षेत्र फरक धारमा नभई सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो। संघकी महासचिव शोभा गौतमले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्यले धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले प्राकृतिक विपत्ति तथा अन्य असहज परिस्थितिमा पोखरा उद्योग वाणिज्य संघले प्रशासनसँग मिलेर राहत र पुनर्स्थापनाको काम गरेको स्मरण गर्नुभयो। नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ। चीन भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले सोमबार बेजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गर्दै नेपाल चीन सम्बन्धलाई थप मजबूत बनाउने विषयमा कुराकानी गर्नुभएको हो। चार दिने औपचारिक भ्रमणका क्रममा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रीले जानकारी दिनुभयो। छलफलमा सम्पर्क सञ्जाल कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विषयमा समेटिएको बताइएको छ। कैलालीमा टेम्पो भीरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमबार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्लाधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाद्य, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर ध्वजराज भोसी र कानून अधिकृत विजयराज ओझा सदस्य रहेको समितिलाई सत्य तथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ। यसैबीच ट्याम्पो भीरबाट खसालेको घटनामा दुईजना विरूद्ध जाहेरी दर्ता भएको छ। वन कार्यालयका अधिकृत र जमदार विरूद्ध पीड़ित हुनुहानु धामीले किटानी दायर दिएका हुन्। जाहेरी दर्ता गरेर घटनामा संलग्न वरिष्ठ जिल्ला अधिकारी अधिकृत कृष्णबहादुर बोहरा र जमदार तेतराज फुलारामाथि अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र रिजालले तिमिल सिन्हाले बताउनुभयो। प्रहरीले उनीहरू विरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसुरमा सात दिनको म्याद थप लिएर अनुसन्धान गरिएको छ। घटनामा संलग्न आरोपमा आइतबार पक्राउ परेका उनीहरू 10 जना रिहा भएका छन्। गत जेठ 29 गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर 4 एक महिलाको टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक गरेका थिए।
राष्ट्रिय संगीत कर्मी संघ गण्डकी प्रदेशको सातौं साधारण सभा तथा चौथो अधिवेशनले पुनः रामचन्द्र ढकालको अवस्थामा सर्वसम्मत कार्य समिति चयन गरेको छ। समिति वरिष्ठ उपाध्यक्षमा लीला पौडेल, प्रथम उपाध्यक्षमा दिल्लु फगामी मगर, महिला उपाध्यक्षमा सुनिता गिरी, महासचिवमा पूर्ण बागले सहित इतिहास र कोषाध्यक्षमा भविष्यरा धरती मगर चयन भएका छन्। त्यस्तै गरी कृष्ण शिरपाले सचिव, परियोमाया फगामी मगर सहसचिव र प्रवक्तामा सूरज रेग्मी रहेका छन्। सदस्यमा हिमा कुमारी पुन, भोजराज पौडेल, धनीराम ढकाल, विष्णु कुमारी थापा र सुनमाया फगामी पुनः चयन भएका छन्। केन्द्रीय महासचिव विनोद ढकाल संयोजक रहेको निर्वाचन मण्डलले नयाँ कार्य समिति चयन गरेको हो। समिति सदस्यमा केन्द्रीय सचिव रूपक परियार, दिपेन्द्रीय सदस्य शंकर ढकाल गुरूङ, चलचित्र महानायक ताराबहादुर गुरूङ र कलाकार बबिता गुरूङ रहेका छन्। यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले पोखराबाई पर्यटन जस्तै संगीत गीतको पनि राजधानी बनाउनु पर्नेमा जोड़ दिँदै त्यसका लागि बस थाल्ने कलाकारलाई सुझाए। उहाँले कलाले जीवनलाई सार्थक बनाउने उल्लेख गर्दै बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालमा गीत संगीतको महत्व अधिक रहने चर्चा पनि गर्नुभएको छ। क्षेत्रीय समाज नेपाल पोखरा ओडा समितिको 28 वार्षिक साधारण सभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनलाई वीरबहादुर अधिकारीको अध्यक्षतामा नयाँ वडा कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समिति उपाध्यक्षमा पवित्र केसी, सचिवमा प्रेमबहादुर जीसी र कोषाध्यक्षमा सृजना थापा चयन भएका छन्। सदस्यहरूमा गीता केसी, कल्याणी रायमाझी, प्रेमबहादुर भण्डारी, मैया केसी, सम्पन्न खड्का, ज्योति थापा, कमला खत्री र तीर्थ कुमारी छेत्री रहेका छन्। यता अधिवेशनकै अवसरमा कुमारी थापाको अध्यक्षतामा क्षेत्रीय महिला समिति समेत गठन गरिएको छ, जसको उपाध्यक्षमा राधिका थापा, सचिवमा कुलमाया छेत्री र कोषाध्यक्षमा विमला अधिकारी चयन भएका छन्। कार्य समितिमा 6 सदस्यीय रहने गरी विस्तार गरिएको छ। हाइकर्स क्लब नेपालको एकत्रो नियमित हाइकिङ यसपालि कास्कीको रमणीय ल्वाङ गाउँमा सम्पन्न भएको छ। माछापुसी गाउँपालिका 8 परे ल्वाङमा 80 प्रकृति प्रेमी र पर्यटक कर्मीको उत्साहजनक जमघट भयो। क्लबको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा धेरै सहभागिता भएको कार्यक्रम बनेको छ। हरेक महिनाको अन्तिम शनिबार हुने यो महायात्रामा सहभागीले ल्वाङको हरियाली, चियाबारी र ग्रामीण जीवनलाई नजिकबाट निहाले। उनीहरूले ऐतिहासिक शिव मन्दिर, गुम्बा र चिया प्रशोधन केन्द्रको अवलोकन गरे। गुरूङ संस्कृति र हिमालको दृश्यले सबैलाई मन्त्र मुग्ध बनायो। कार्यक्रमले आन्तरिक पर्यटक बढ़ाउन सघायो। यस्तै स्वास्थ्य जीवनशैली र स्थानीय गन्तव्यको प्रचारमा पनि ठूलो योगदान पुर्याएको क्लबले जनाएको छ। यात्राको शुरूआत बिन्दु खोराको मुखमा स्थानीय यात्राको शुरूआत बिन्दु खोराको मुखमा स्थानीयले हाइकर्सलाई स्वागत गरे। माछापुसी गाउँपालिकाका 8 वडा सदस्य चोकबा प्रसाद दाहाल र स्थानीय राजेन्द्र गुरूङ स्वागतमाका लागि पुगेका थिए। पर्यटन व्यवसायी भोनी गुरूङले गाउँको परिचय र खानापानको व्यवस्थापनको सहजीकरण गरे। क्लबका अध्यक्ष कृष्ण राणाबारको नेतृत्वमा यो टोली ल्वाङ पुगेको हो। हाइकिङलाई रमाइलोमा मात्र सीमित नराखी पर्यटन र वातावरणसँग जोड्नुपर्नेमा राणाबारले बताउनुभयो। आगामी दिनमा पनि यस्ता नयाँ गन्तव्यको खोजी र प्रबन्धनलाई निरन्तरता दिने उहाँले कार्यक्रमलाई व्यवस्थित बनाउन संयोजक प्रीतम सेनले विशेष भूमिका खेल्नुभयो। उहाँले सहभागीको सुरक्षा र मार्ग समन्वयको जिम्मेवारी सम्हाल्नु भएको थियो। यात्रा निकै सुरक्षित र उपलब्धिमूलक भएको सहभागीले बताएका छन्। हाइकिङमा क्लबका सल्लाहकार जुना गुरूङ, अधिवक्ता शिव रेग्मी र सिद्धि गीता बस्याल लगायतको सहभागिता थियो। ल्वाङको यो 71 श्रृंखलाले क्लबको लोकप्रियतालाई अझ उचाइमा पुर्याएको छ। अबका महिनामा पनि नयाँ गन्तव्यहरू समेट्दै नियमित हाइकिङलाई निरन्तरता दिने क्लबले जनाएको छ। मुक्तककार नानी बाबु अधिकारीको मुक्तक संग्रह मायामा माया केन्द्रित मुक्तक विमर्श कार्यक्रम पोखरामा सम्पन्न भएको छ। नेपाल श्रेष्ठ समाज गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रेम, सामाजिक यथार्थ, नारी अनुभूति र जीवन दर्शनलाई साहित्यिक दृष्टिले गहिरो रूपमा विश्लेषण गरिएको छ। प्रमुख अतिथि प्राज्ञा तीर्थ श्रेष्ठले धेरै कुरा भन्न सक्ने क्षमता दीर्घ साधनाबाट मात्र प्राप्त हुने उल्लेख गर्दै अधिकारीको सृजनात्मक यात्रामा सम्भावनाको उज्यालो देखिएको बताउनुभयो। साहित्यकार विदार आचार्यले मुक्तकको लेखनलाई सहज विदा नभएको भन्दै संग्रहभित्र प्रेमको विदा आयाम समेटिनु उल्लेखनीय रहेको बताउनुभयो। समीक्षक असफल गौतमले मुक्तकलाई पद्य विधाको
सार्गर्भिक अभिव्यक्ति भन्दै यस संग्रहमा सामाजिक सांस्कृतिक र आर्थिक चेतनाको सशक्त प्रयोग भएको बताउनुभयो। उहाँका अनुसार प्रेमलाई केवल भावना होइन पञ्चामृतका रूपमा प्रस्तुत गरिएको छ जसले जीवनका विविध पक्षसँग सम्बन्धित अर्थ बोकेको छ। उहाँले संग्रहलाई प्रागिक अध्ययनका लागि समेत महत्वपूर्ण स्रोतका रूपमा व्याख्या गर्नुभयो। साहित्यकार लक्ष्मी थापाका अनुसार अधिकारीका 450 मुक्तकहरू केवल प्रेममा सीमित छैनन् बरू जीवनका बहुमायमिक अनुभूतिहरूको दर्पण छन्। उनका मुक्तकमा प्रेमको शालीनता जीवन जिउने कला जातीय विभेद नारी वेदना र सामाजिक असमानताका सूक्ष्म पक्षहरू सक्षत रूपमा अभिव्यक्ति भएका छन्। थापाका अनुसार एक्लै हुँदा सहज तर समाजमा असहज हुने जस्ता अनुभूतिहरूले मुक्तकलाई अझ जीवन्त बनाएका छन्। धर्मराज सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले मुक्तकको ऐतिहासिक जरा संस्कृति साहित्यमा रहेको उल्लेख गर्दै यसको निरन्तर विकासमा आवश्यकता उल्याउनुभयो। कार्यक्रममा पुतली बजार प्राज्ञ प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा प्राज्ञ सरस्वती श्रेष्ठ सरू लगायतले बोलेका थिए। कार्यक्रममा मुक्तकार नानी बाबु अधिकारी र साहित्यकार शिव त्रिपाठीले संग्रहका मुक्तक वाचन गरेका थिए। नेपाल श्रेष्ठ समाज गण्डकी प्रदेशकी अध्यक्ष रीता पहाड़ीको अवस्थामा भएको कार्यक्रममा उपाध्यक्ष हरि देवी कोइरालाले स्वागत र सचिव पद्मराज ढकालले सञ्चालन गरेका थिए।

0: सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356151। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति संघर्ष पूर्ण सर्किएको छ। संस्थापन र संस्थापनेतर पक्षबीच संवादको प्रयासहरू निरन्तर भइरहे पनि अविश्वास आरोप प्रत्यारोप र राजनीतिक प्रतिष्ठाको टकरावका कारण सहमतिको बाटो झन अनिश्चित बन्दै गएको छ। पार्टीभित्रको विवाद अब संगठनात्मक मात्र नभई नेतृत्वको वैधता र आगामी अधिवेशन महाधिवेशनको दिशा समेत केन्द्रित बनेको देखिन्छ। उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षका शीर्ष नेताहरूलाई आफूले अघि सारेको साथ बुझे प्रस्ताव शान्त चित्तले अध्ययन गरी संवादमा आउन बारम्बार आग्रह गरेका छन्। उनका अनुसार प्रस्ताव पठाइएको धेरै दिन बितिसक्दा पनि कुनै औपचारिक प्रतिक्रिया नआएको छ। उनले सबै पक्षलाई सम्मानपूर्वक सम्मानजनक जिम्मेवारीमा समेटेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढ़ाउन संस्थापन तयार रहेको दावी जोराएका छन्। तर इतर पक्षभित्र भने उक्त प्रस्तावलाई गम्भीरतापूर्वक नलिएको आरोप पनि देखिएको छ। उता विराटनगरमा आयोजित इतर पक्षको भेलामा नेता डाक्टर शेखर कोइरालाले संस्थापनमाथि कड़ा आरोप लगाउँदै सभापति गगन थापाले स्वीकार गरेको भनिएको पाँच बुधे सहमतिबाट पछि हटेर संस्थापनले लगातार कुरा फेरिरहेको दावी गरेका छन्। नेता कृष्णप्रसाद सिटौलाले पनि सात बुधे प्रस्तावलाई नाटकको संज्ञा दिँदै अस्वीकार गरेका छन्। यी अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक विश्वास उज गहिरिएको देखिन्छ। महाधिवेशन तयारीको केन्द्रमा रहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया पनि विवादकै विषय बनेको छ। संस्थापन पक्षले अध्यावधिक प्रक्रियामा सहभागी नभएकाहरूलाई महाधिवेशनमा भाग लिन नपाउने अडान लिएको छ भने इतर पक्षले यसलाई राजनीतिक दबाव र आन्तरिक प्रतिस्पर्धा कमजोर गर्ने रणनीति भन्दै विरोध जनाएको छ। पार्टीभित्र संवादभन्दा टकराव बढ्दै जाँदा कांग्रेसभित्रको शक्ति सन्तुलन थप अस्थिर बनेको छ र सहमतिको राजनीतिक बाटो अझ टाढिँदै गएको संकेत देखिएको छ। यसले आगामी महाधिवेशनमा गहिरो प्रभाव पार्ने देखिन्छ। पार्टी नेतृत्वमाथि दबाव बढ़ाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सशासन मार्फत प्रभावकारी सेवा प्रवाह तीव्र विकास शान्ति र प्रगतिलाई नै नेपाली जनताको मुख्य चाहना भएको बताएका छन्। लोकसेवा आयोगको छेत्रौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लामो संघर्ष र बलिदान गरेका नागरिकको अपेक्षा राज्य संयन्त्र जनमुखी सेवामुखी प्रविधि मैत्री र परिणाममुखी बढ़नुपर्नेमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो। राष्ट्रपति पौडेलले आधुनिक प्रशासनलाई आत्मप्रेरित अनुशासित नैतिकवान र जिम्मेवार कर्मचारी तन्त्रले मात्र प्रभावकारी बनाउन सक्ने उल्लेख गर्दै प्रविधि र स्मार्ट सेवा प्रवाह मार्फत नागरिकको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुसार स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र त्यसलाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो। आयोगप्रति नागरिकको भरोसा कायम राख्दै योग्य युवाहरूलाई अवसर दिने प्रणाली अझ पारदर्शी र प्रभावकारी बनाउनु पर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन तयारीका क्रममा 7,000 भन्दा बढ़ी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहाल डोम बनाउने काम शुरू भएको छ। असार 7 देखि 9 गतेसम्म पूर्वी चितवनको रत्नगरमा हुने पार्टीको 3 दिने महाधिवेशनका लागि टाँडी स्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमीनमा बाँसको डोम बनाउने काम शुरू भएको छ। रत्नगर नगरपालिका 1 स्थित सो होटलको सभाकक्षसँगै रहेको तीनको टहरालाई जोडेर 32,480 स्क्वायर फिटको जमीनमा महाधिवेशन स्तर बनाउन काम शुरू भएको हो। राष्ट्रपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार 7 देखि 8,000 कुर्सी अट्ने गरी महाधिवेशन स्थल बनाउने काम धमाधम अघि बढ़ेको छ। डोमको बीचमा 29 फिट र छेउमा 16 फिट अग्लो हुने गरी संरचना बन्नेछ। माथि त्रिपाल लगाउने र 16 फिट सिधा हुने गरी हुने पनि पानी नचुहिने उच्च स्तरको टेन्ट डोममा राखिनेछ। उद्घाटनको दिन नजिक पर्ने टिकौली चौरमा सवारी साधन पार्किङ गरी त्यहाँबाट अर्को गाड़ीले कार्यक्रम स्थलसम्म लाने ल्याउने व्यवस्था मिलाइएको बताउँदै नेता गौतमले महाधिवेशन उद्घाटन सत्रपछि बिहानदेखि साँझसम्म खानाको व्यवस्था कार्यक्रम स्थलमै गरिएको जानकारी दिनुभयो। पार्टीको स्थानीय जिल्ला र नगर कमिटी जिल्लामा रहेको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूको समन्वयमा महाधिवेशन तयारी काम भइरहेको स्पष्ट गर्दै नेता गौतमले महाधिवेशन सम्पन्न गर्न गठित 18 उपसमिति आफ्नो काममा व्यस्त रहेको बताउनुभयो। महाधिवेशन तयारीका सन्दर्भमा पार्टीका प्रवक्ता मनिष चाले स्थानीय जिल्ला कमिटिका तर्फबाट तयारीका काम भइरहेको बताउँदै असार 2 गते मंगलबारदेखि राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउने र असार 4 गतेदेखि पार्टीका पदाधिकारी एवं नेताहरू महाधिवेशन स्थलमै रहने जानकारी दिनुभयो। पार्टीको उद्घाटन समारोहमा राष्ट्रिय स्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले करिब 3,000 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताउनुभयो। उद्घाटनपछि दोस्रो दिन विधानमाथि छलफल भई नयाँ नेतृत्व चयन गरी 3 दिने महाधिवेशन सम्पन्न हुने कार्यक्रम रहेको राष्ट्रपतिले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजमा पपुलिजम र एनार्किजमको प्रभाव बढ़दै गएको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक राजनीति र दीर्घकालीन सामाजिक विकासलाई कमजोर बनाउने बताउनु भएको छ। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले अहिलेको राजनीतिक र सामाजिक वातावरण तत्कालीन मुद्दा र भावनामा केन्द्रित बन्दै गएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार पपुलिजम र एनार्किजममाले समाजलाई भविष्यको स्पष्ट दिशा भन्दा पनि क्षणिक लोकप्रियताको पछि दौड़न खोजिरहेको बताउनुभयो। पोखरेलले यी दुवै प्रविधिले तत्कालका मुद्दालाई केन्द्रित राखेर समाजलाई स्थायी स्थितिमै राख्ने खोज्ने दावी गर्नुभयो। उहाँका अनुसार यथास्थिति विकास पक्ष पोषक भए पनि पपुलिजम र एनार्किजम सबै समस्याको समाधान आफैसँग रहेको जस्तो भ्रम सिर्जना गर्ने गरेको बताइएको छ। नेकपा एमालेका सांसद अर्जुन कुमार कार्कीले उच्च शिक्षामा सरकारले थप उदार भएर लगानी गर्नुपर्ने बताउनु भएको छ। नेपाली विद्यार्थीहरूले सीमित स्रोत साधनका बावजूद विश्वका प्रतिष्ठित विश्वविद्यालय र विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरिरहेको उल्लेख गर्दै उहाँले मानव पुँजी विकासका लागि शिक्षा क्षेत्रमा लगानी बढ़ाउन आग्रह गर्नुभयो। सोमबार प्रतिनिधि सभामा शिक्षा क्षेत्रसँग सम्बन्धित विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै कार्कीले दुर्गम र कम विकसित क्षेत्रका विद्यार्थीहरूले समेत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेको बताउनुभयो। अब आर्थिक समाचार। पर्वत फलेवासका छविलाल पौडेलले गगेरा खरबुजा र काँक्राको बिउ बिक्रीलाई वार्षिक 12 लाख रूपियाँ आमदानी गरेका छन्। कालीगण्डक नदी किनारमा रहेको उहाँको घर परिवार घर वरिपरिको झण्डै 70 रोपन जग्गामा रू 40 लाख लगानीबाट सो आमदानी गरेको हो। दक्षिण कोरियाको जागिरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रूपमा फलफूल खेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन्। पौडेलको केरा बगैँचामा घर वरिपरि र थप 2 स्थायीले रोजगारी पाएका छन्। सरकारले भारतबाट केरा आयातकामा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रूपमा प्राप्त गरेकोमा पौडेल खुशी रहेका छन्। विदेशको समाचार। विश्वलाई आणविक युद्धको त्रासमा धकेल्ने अवस्थामा पुगेको अमेरिका इरान द्वन्द अन्तत निर्णायक मोडमा पुगेको छ। महिनौदेखि मिसाइल ड्रोन र प्रति आक्रमणले तनावको चरम सीमा छोएको यो संघर्ष अब युद्ध विरामतर्फ उन्मुख भएको दावी गरिएको छ। प्रारम्भिक सहमति अनुसार अमेरिकाले इरानमाथिको केही प्रमुख प्रतिबन्ध घटाउने विश्व ऊर्जा आपूर्तिको जीवनरेखा मानिने स्टेट अफ हुमर्स पुनः संसारमा ल्याउने र विभिन्न मोर्चाहरूमा जारी सैन्य कार्यवाही रोक्ने सहमति बनेको बताइएको छ। यस घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकै पटक ठूलो गिरावट आएको छ भने एसियाली शेयर बजारमा उत्साह देखिएको छ। खेलकुदको समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह जी र यसमा 2 रोमाञ्चक नतिजा सार्वजनिक भएका छन् जसले प्रतियोगितालाई थप अनिश्चित र प्रतिस्पर्धात्मक बनाएको छ। समूह जीमा बेल्जियम र इजिप्टले एक एकको बराबरी खेल्दै अङ्क बाँडेका छन्। खेलको शुरूआतदेखि नै इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै 19 मिनटमा अग्रता लिएको थियो। इमाम ईश्वरले मोहम्मद सलाहको सुन्दर पासलाई पेनाल्टी बक्स भित्रबाट सशक्त रूपमा पार गर्दै गोलमा परिणत गरेका थिए। त्यसपछि इजिप्टले व्यवस्थित रक्षात्मक खेल प्रस्तुत गर्दै बेल्जियमका लगातार आक्रमणलाई रोक्न सफल भयो। तर दोस्रो हाफमा खेलको मोड बदलियो। 66 मिनटमा इजिप्टका मोहम्मद हानीले बेल्जियमका रोमुल लुकाकुलाई रोक्ने प्रयासमा आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि खेल एक एक गोलमा फर्कियो। त्यसपछि दुवै टोलीले अन्तिमसम्म जितका लागि प्रयास गरे पनि नतिजा बराबरीमा सीमित रह्यो। त्यस्तै समय याचमा पहिलो पटक विश्वकप खेलिरहेको केप भेडले उपाधि दावेदार तथा युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मचाएको छ। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले बलमाथि पुनः नियन्त्रण राखे पनि केप भेडको अनुशासित धैर्यपूर्ण र संगठित रक्षा पंक्ति तोड्न सकेन। सीमित अवसरका बावजूद केप भेडले प्रति आक्रमण मार्फत खतरा पनि सिर्जना गर्यो। यी नतिजाले विश्वकपमा ठूला टोलीहरूलाई सजिलो नहुने स्पष्ट संकेत दिएको छ। साथै समूह चरणको प्रतिस्पर्धा अझै रोमाञ्चक र अनिश्चित बनेको छ, जहाँ कुनै पनि टोलीले सहज जित सुनिश्चित गर्न सक्ने अवस्था देखिएको छैन। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशको हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा सारन्त्या बदल तथा मध्य प्रदेशमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। मध्य प्रदेश र कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक दुई स्थानमा पनि चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आजको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। गण्डकी प्रदेशको बजेट 32 अर्ब 900 करोड़, विकास खर्चलाई प्राथमिकता, 2 अर्ब रूपियाँ नगद मौजात रहने अपेक्षा। पोखराबाट टिप्परको ठक्करबाट तनहबन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङलाई स्वागत, नेपाल चीनले दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता। कांग्रेसभित्र शक्ति संघर्ष तर्कियो, 7 बुझे प्रस्तावमा अविश्वास र आरोप प्रत्यारोप तीव्र, सुशासन र प्रभावकारी सेवा प्रवाह नै जनताको मुख्य चाहना भएको राष्ट्रपति पौडेलको बनाए। परिवासका किसान छविलाल पौडेलद्वारा केरा, खरबुजा र काँक्राको बिउ बिक्रीबाट वार्षिक 12 लाख रूपियाँ आमदानी, अमेरिका इरान बीच युद्ध विरामको सहमति, विश्वलाई राहत दिने ऐतिहासिक सम्झौता। र विश्वकपमा इजिप्ट र बेल्जियमको रोमाञ्चक बराबरी, केप भेडको ऐतिहासिक रोक। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबरसँग लाउनुहुन्छ। हामीसँग सफलताको पाइलामा

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।

0: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के बाबुजू।
1: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
2: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 98 4 60 59 5 81,
3: 98 1 65 15 4 75।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
1: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
4: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर।

0: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi
1: Kantipur Hotel Training Center.
0: Barshau dekhi desh bidesh ka 5 sari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
2: Sathai hostel ko byabastha pani raheko cha.
1: Sare hotel haru ma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
0: Kantipur Hotel Training Center. Sundarmargo Chukladunga UFO Rotary Complex ko beech ma
3: phone number 0165 87915
4: haina e buda byana byana kai nalakau
5: ye ya mai ni ghar banauna lakh kula ta chai pani chachani jai bhariya ghar ko lagi kaach ko jal joka ajal ganya samiksha kaach udyog tira jana laeko hoina
4: ho buda hamra maita pani tyai bata jhal dhoka shutter रेलिङ राखेर ढुक्क भाथ्यौ प्याङ अस्ति त केही चिन्तै हुँदैन
6: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टिल अल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
10: सफलता

0: সে তিন ঠোপ লো চার মেগা হার্টজ
1: শুনে মন লাগে
2: উমঙ্গ

0: अब जहां नाच लेते हो, थोड़ा सा गा लेते हो, थोड़ा सा देख लेते हो, थोड़ा सा सोच लेते हो, तो समझते हो कि तुम मट्टी के पुतले नहीं हो, तुम बहुत पहुंचे हुए कोई हो। यही हमारा जन्म हुआ, यही हमको अपना शरीर छोड़ना है, यहां इसी धरती पे।
1: Hear yourself, स्वयं को आवाज नहीं सुन रहे हो।
2: किनकि शांति एउटा यस्तो चीज हो कि त्यो बिना चाहे हामीले जे गरे पनि आफ्नो जीवनमा कुरा सबै अधुरो रहनेछ। म एउटा उदाहरण दिन चाहन्छु, यदि हामीले कार चलाइरहेका छौं या टाङ्गामा बसेका छौं या रिक्सामा बसेका छौं र कुनै कारणवश कारको चक्कामा या टाङ्गाको चक्कामा या रिक्साको चक्का बिग्रियोस् र त्यो चक्काबाट आवाज निक्लिन थालोस् कडक कडक कडक कडक कडक कडक, त्यसको दुईवटा उपचार हुन्छन्। एउटा उपचार त्यसको के हो भने वाहन चालकले तपाईलाई कपास दिउन् आफ्नो कानभित्र राख्नुहोस्, त्यस पश्चात आवाज आउने छैन। कि त त्यसको समाधान यो हो, त्यो चक्कालाई बनाइयोस्। तपाईको बुझाइमा यी दुई समाधानमा कुन समाधान राम्रो हो? मैले पर्खिरहेको छु, कपासवाला कपासवालामा खराबी के छ? होइन, आवाज नै त आइरहेको छ नि। ठिक छ, धेरै टाढा जान सकिँदैन र जसै जानेछौ बिस्तारै बिस्तारै, रिक्सा होस् या कार होस् या टाङ्गा होस्, यस्तो यस्तो हुन थाल्नेछ, तपाईँलाई पनि असजिलो हुन थाल्नेछ, तर आवाज त आउने छैन। त कपासवाला ठिक भयो नि? साँच्चै हेर्नुहोस्, यदि यदि कोही हवाईजहाजमा बसेको छ र झ्यालबाट हेर्छ कि हवाईजहाजको इन्जिनमा आगो लागेको छ र उसले पाइलटलाई बोलाउँछ, हेर्नुहोस् आगो लागेको छ, र पाइलटले झ्याल बन्द गरिदिन्छ, त्यता नहेर्नुहोस्। तपाईँ राम्रो समाधान भयो, तपाईँहरू त हाँस्नु पनि भयो, राम्रो कुरा हो, हाँस्नु राम्रो हो। तर जहाँसम्म शान्तिको कुरा छ, हामीहरू कपासवाला कुरा गर्छौ, झ्याल बन्द गर्ने कुरा गर्छौ, शान्ति छैन यसमा विचार गर्दैनौ कि किन छैन, केवल आफ्नो आँखा बन्द गर्दछौ। हो, आउनेछ, एक दिन आउनेछ, कोही आयो भने ल्याउला कि मानिसले भन्नेछन् आउँदैन, यो मानिसको विचार हो। तर वास्तविकता के हो? बिना वास्तविक शान्ति मानिस दुखी छ, चाहे उसले जे जति पनि सुखी हुने कोसिस गरोस्, सारा कोसिसका बावजुद पनि ऊ दुखी छ। त यो शान्ति के हो त? लडाई बन्द हुनु शान्ति हो? कुरा त निस्किन्छ, लडाई किन बन्द भयो? लडाई हेर्नुहोस् न, मानिसहरू त लागिरहेका छन् नि, लडाई बन्द गर, लडाई बन्द गर। हेर्नुहोस्, जब कतै आगो लाग्छ ग्यासको कारणले, आगो त निभाउनु छ नि, तर ग्यासलाई बन्द गर्न पनि एकदमै जरुरी छ, किनकि यदि ग्यास बन्द भएन भने आगो त निभाइरहनु हुनेछ, त्यो फेरि बलिरहनेछ। कतै पाइप फुट्यो, बाढी आइरहेको छ, सबै ठाउँमा पानी नै पानी भइरहेको छ र तपाई बाल्टी भरि भरि फ्याँकिरहनु भएको छ र पानी आइरहेको छ। यदि तपाईँ डुङ्गामा बसिरहनु भएको छ, डुङ्गामा पाल परोस् र तपाईँले बाल्टीले भरि भरि पानी बाहिर फ्याँकिरहनु भएको छ तर पाल बन्द गर्नु भएन भने के हुनेछ? डुब्नु हुनेछ। यस्तै अवस्था छ सारा संसारको।

हामीले केही यस्ता बानीहरू अपनाइरहेका छौं जुन बानीका कारणले हामीले आफूलाई नै बर्बाद गर्न लागिरहेका छौं। कर्म ढाला अंग बन काटत बारम्बार अपने हाथों आप ही काटत है संसार। हाम्रो कर्म नै एक्स बन्चरो बनेको छ र त्यही चीजबाट हामीले आफैलाई हानेर आफैलाई नै काट्नतिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर जब हामी जान्छौ बाहिर जान्छौ मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौ। यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौ कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कैयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ के हुन्छ? तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि। त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन, किनकि शान्ति तपाईँ भित्रै छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा। हेलो, हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
4: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-587-915।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
10: लो दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भने रहेछ, के भयो?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
15: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
14: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
15: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
14: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
14: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
14: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
14: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
14: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
16: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्तीटु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेन नि?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
12: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
11: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
12: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्डेजुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98161 67983 98562 58555। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
13: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: हैन ए बुढा, बिहान बिहान काइन लाकाउ
15: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अजर गर्न श्रमिक उद्योगतिर जान लागेको होइन।
14: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
19: घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
20: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
21: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
7: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 98560231461, 98266908।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ नेपाली कंग्रेसको भातृ संगठन सांस्कृतिक महासंघ नेपालले गरिरहेका गतिविधिहरूको विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ सांस्कृतिक महासंघ नेपालका संस्थापक अध्यक्ष तीर्थ थापा। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत।
1: एकदमै धन्यवाद। नमस्कार सबै श्रोताहरूलाई।
0: हजुर, अहिले केमा व्यस्त हुनुहुन्छ तपाईँ?
1: अहिले त भर्खरै नेपाली यो चुनाव सकियो। चुनाव सकिसकेपछि खासै व्यस्तता त छैन, र पनि नेपाल सांस्कृतिक महासंघको चौथो अधिवेशनको क्रममा हामी दौडिरहेका छौं, त्यसको तयारीमा छौं।
0: हजुर हजुर, अहिले कस्तो छ? संस्था चाहिँ कसरी चलिरहेको छ?
1: संस्था कस्तो रहेछ भन्दाखेरि, मेरो विगत अनुभव, मैले भोगेका कुराहरू, देखेका कुराहरू, सांस्कृतिक क्षेत्र भनेपछि नेपाली चाहे राजनीतिक होस् चाहे सामाजिक होस्, कहीँ पनि त्यति उत्तम मूल्याङ्कन भएको मैले अनुभव गरेका छैन। एउटा साहित्यकारले लेख्छ, अब त्यो मन बहल आउँछ होला के लेख्छ भन्ने किसिमको कुराहरू, र त्यसले दिने समाजलाई दिने तथ्य कुराहरू बारेमा त्यसको समाजका के अरे मूल्याङ्कन भएको जस्तो मैले अनुभव गरेको छैन। चाहे साहित्यकार होस् चाहे तपाईँको फाइन आर्ट्सका साथीहरू हुनुहुन्छ, संगीतमा सिनेमामा तपाईँको नाटकमा विभिन्न तपाईँको रीतिरिवाज चालचलन भोलि बसन यी यावत कुराहरूमा मैले देखेको छ नि। मेरो अनुभवले के भन्छ भन्दाखेरि, जति हामी घर परिवारमा बस्छौँ, पुरानो संस्कारलाई कायम गरौँ अथवा हाम्रो संरक्षण गरौँ यी विभिन्न विधाहरूलाई भन्ने किसिमको सोच भए पनि त्यो नीति निर्माण गर्ने ठाउँले चाहिँ एकदमै अवमूल्यन गरेको चाहिँ मैले महसुस गरेका छु। यो अवमूल्यन सम्भवतः नेपाली राजनीतिमा नेपालको विकासमा धेरै प्रभाव पार्छ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
0: हजुर, पक्कै पनि यहाँले भने जस्तै त्यो खालको मूल्याङ्कन सन्तोषजनक छैन भन्न खोज्नु भएको?
1: एकदमै एकदमै, म चाहिँ अब राजनीतिक हिसाबले पनि नेपाली कांग्रेससँग सम्बन्धित हामीहरूको त कस्तो हुन्छ भने, स्रष्टा कलाकारहरू राजनीति गर्नु हुँदैन, स्रष्टा कलाकार सबैको साझा हुन्, यिनीहरूले कसैको पक्ष विपक्ष लिनु हुँदैन भन्ने किसिमको अवधारणाहरू, त्यसको चाहिँ क्वेसन एन्सर दिनमा हामीलाई बाध्य पारिन्छ। एउटा गीतकार, एउटा गायक, एउटा साहित्यकार, फलानो पार्टी सानो पार्टी भन्नु राम्रो हुँदैन है भन्ने किसिमको कुरा हुँदाहुँदै पनि यो क्षेत्रको संरक्षण, सम्मान, सुरक्षाको लागि, पहिचानको लागि कुनै न कुनै विचारसँग आबद्ध हुनैपर्छ भन्ने मान्यताका साथ नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो। यसले यो पार्टीभित्र रहेपछि पक्कै पनि साहित्यकार, स्रष्टाहरू, हाम्रो रीतिरिवाज, धार्मिक परम्परा सबैको संरक्षण हुन्छ, सम्मान मिल्छ भन्ने हिसाबले 20 वर्ष अगाडि यो आन्दोलनको क्रममा गिरिजाबाबुले बोलाएर त बडा महत्वपूर्ण हुँदो रहेछ, के गर्ने, एउटा संगठन खोल्नु पर्यो भनेपछि मेरै नेतृत्वमा स्थापना भयो 2062-63 आन्दोलनको क्रममा जन्मिएको संस्था हो यो। त्यसपछि तेस्रो अधिवेशन पनि सकियो र चौथो अधिवेशन गर्ने क्रममा पनि हामी ज्यादै विचलित छौँ। पार्टीको कुनै पनि रेस्पोन्स हामीसँग छैन। यिनीहरू गीत गाउँछन्, कविता लेख्छन्, अब सिनेमामा खेल्छन्, यिनीहरूको खासै पेट पनि हुँदैन। अब यो राजनीति भने त लड्ने मान्छेहरू, जेल जाने मान्छेहरू, ढुङ्गामुडा गर्ने मान्छेहरू मात्रै हो,
0: सबैभन्दा ठुला मान्छे
1: यिनीहरू नै हो, यसले मात्र देश पार्छ भन्ने किसिमको कन्सेप्ट, विचार र विश्वास राजनीतिक नेताहरूमा चाहिँ एकदमै छ। यसबाट चाहिँ मलाई आजकल के छ भने, म हुन त अहिले म 69 वर्षको भइसकेँ, यो चुनावभन्दा अगाडि नेपाली कांग्रेसको विशेष अधिवेशन हुनुभन्दा अगाडि सम्म पनि मैले प्रयास नगरे होइन, त्यसपछि विशेष अधिवेशन पछाडि जनमा एकदमै निराश भएर आएको छु, जाँगर पनि सबै शिथिल भएको छ। अब यो नयाँ नेतृत्वले पक्कै पनि सांस्कृतिक क्षेत्रले अलिकति समेट्ला, युवा नेताहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यसको बारेमा, यसको महत्वको बारेमा बुझ्नु होला भन्ने मलाई लागेको थियो। त्यो छ नि मेरो भ्रम रहेछ भने महसुस भइरहेको छ, विगत जस्तै रहेछ पनि अहिले पनि, त्यही संस्कारमा उभिएको नेताहरू हो, त्यही संस्कारले उहाँहरूलाई चाहिँ अब थिचिराखेको छ, नयाँ सोच, नयाँ विचार, अब जनतालाई लोकतन्त्रको बारेमा कसरी भन्ने, लोकतन्त्रको बारेमा पढाउने कुरा, नेपाली कांग्रेसले गरेका कुराहरू प्रचार प्रसार गर्ने कुरा त कला साहित्य भन्दा बढी महत्व अरू केही हुन सक्ला र सक्दैन नि। चाहे सिनेमाले होस्, चाहे तपाईँको जुन कविताले होस्, चाहे उपन्यासले होस्, चाहे तपाईँ हाम्रा रीतिरिवाज गरिदिने तपाईँको वेशभूषालाई जुन सम्मान गरेपछि मात्र नै विश्वास गर्छौ, त्यो कुराहरू छैन। नेपाली कांग्रेसभित्र त्यसलाई स्थापित गर्न व्यवस्थित गर्न सकेको छैन, त्यो मेरो आफ्नो कमजोरी पनि ठान्छु मैले। अब त्यसरी पुर्याउन सकिएन होला, विश्वास दिलाउन सकिएन, किन दिलाउन सकिएन, अब त्यो धेरै व्यथा कथा छन्, अब त्यसलाई नजाउँ। तर अरू पार्टीहरूले पनि मलाई लाग्छ माओवादी नेकपा एमाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतले स्थापित भएको छ र पनि यो क्षेत्रलाई

0: सांस्कृतिक क्षेत्रले किन छैन त आज संविधान निर्माण भयो 2072 त्यसभित्र पनि संस्कृतिको कहीँ कतै शब्द राखिए पनि त्यहाँभित्र नीति निर्माणमा लैजाने कुराहरू आरक्षणका कुराहरू कहीँ पनि छैन र विशेष गरेर नेपाली काँग्रेसभित्र म यसको चाहिँ साह्रै अन्धभक्त नेपाली काँग्रेसले नै यो देशलाई बनाउँछ नेपाली काँग्रेसले बनाएको पनि हो भन्ने लाग्दा लाग्दै पनि यो भित्र न राजनीतिक क्षेत्रमा न राज्य स्तरीय उसमा यो क्षेत्रको चाहिँ प्रतिनिधित्व कहीँ पनि छैन चाहे पालिकामा होस् चाहे जिल्लामा होस् प्रदेशमा होस् केन्द्रमा होस् इभन अहिले पनि हामीले त्यो प्रतिनिधित्व पाउन सकेका छैनौँ नयाँ विशिष्ट अधिवेशनको युवा जोस जाँगरले पनि यो क्षेत्रलाई समेट्न सकेका छैन यो क्षेत्र चाहिँ उनीहरूमै छ
1: हजुर अघि हामीले नयाँबाट धेरै आशा गर्यौं होइन बरु पुरानो भनौँ न बिपी त आफैमा साहित्यकार हुनुहुन्थ्यो होइन अघि हजुरले भन्नुभयो 62-63 गिरिजा बाबुले नै बोलाएर ल यसो संस्था सुरु गर्नु पर्यो त्यो खालको के अहिले आफू मात्रै बन्न पाए भयो भन्ने खालको भावनाको विकास भएको हो कि विज्ञ व्यक्तिको क्षेत्रको त यो व्यक्तिसँग छ भन्ने खालको मूल्याङ्कनै गर्ने परम्परा हराउँदै गयो
0: एकदमै यहाँले भनेको म सहमत छु म यहाँलाई सानो एउटा कुरा भन्छु 2008 सालमा जब 7 सालको परिवर्तनपछि विशेष प्रसाद कोइरालाले आफ्नो अध्यक्षतामा सांस्कृतिक परिषद गठन गर्नुभएको जुन परिषदमा सिद्धि चरण लेखनाथ पौडेल लक्ष्मीप्रसाद देवकोटा लगायतका वरिष्ठ साहित्यकारहरू त्यो समितिमा हुनुहुन्थ्यो त्यो किन गठन गरियो भन्दाखेरि यो संस्कृतिको सम्मानबाट हामी परिवर्तन गर्न सक्छौँ संस्कृतिले जनतालाई सचेत गराउँछ संस्कृतिले जनतालाई सहज रूपमा चाहिँ भएका क्रियाकलापहरू जानकारी दिन सक्छ पढ्न त्यति बेला त पत्रिका थिएन यस्तो अहिलेको जुन सामाजिक सञ्जाल जुन व्यापक थिएन त्यो साहित्यबाट ती कविताबाट ती त्यति बेलाका स्वर संगीतबाट 15 सालको परिणाम आएको हो म त्यसमा एकदमै निर्धक्क साथ भन्न सक्छु त्यसै गरेर हाम्रो चाहे 46 सालको आन्दोलन होस् चाहे 62-63 आन्दोलन होस् सड़कमा जब कलाकारहरू थियो सड़कमा जब कविताहरू जुन घन्किन थाले सड़कमा जब सांस्कृतिक कर्मीहरूको चाहिँ एउटा अब अठोट सहित चाहिँ बाहिर निक्लियो नि तब त्यो आन्दोलन सफल भएको छ है त्यो सफल आन्दोलन प्रयोग मात्रै कलाकार भयो जब आन्दोलन सफल हुन्छ राजनीतिक परिणाम बाहिर आउँछ राजनीतिज्ञहरूले सांस्कृतिक कर्मीहरूलाई बिर्सिहाल्छ त्यो परम्परा आजसम्म गाइन्छ एकदमै विडम्बना जस्तो राजनीति गर्ने जस्तो अहिले हामीले किन पुरानो नेपाली राजनीतिले पुरानाको कुरा गरिरहेका छौँ आज पुरानो नेताजीहरूले बारम्बार एउटै अनुहार बारम्बार एउटै कुरा बारम्बार त्यही परिवार बारम्बार परिवारभित्रका मान्छेहरूलाई समेटेको कारणले नै आज परिवर्तन भयो 23-24 घटना त त्यसै भएको छैन त र आजको यो 21 गतिको परिणाम निर्वाचन पनि त्यसै जनताले भोट हालेका छैन प्रगति नभएको होइन हेर्नुहोस् प्रशस्ती प्रगति भएको छ हरेक वडामा बाटो पुगेका छ प्रत्येकको हातमा मोबाइल छ शिक्षा र बोल्ने कुराहरू प्रशस्त मात्रामा बोल्न पाइन्छ यति ठूलो स्वतन्त्रता छ तपाईँको टेलिफोनका कुरा गर्नुहोस् विद्युतका कुरा गर्नुहोस् तपाईँको योजनाका कुरा गर्नुहोस् शिक्षाका कुरा गर्नुहोस् ज्यादै प्रगति छ अहिले आउने पार्टी त सिर्फ रङ लगाउने मात्रै हो त्यो निर्माण भएको त घरमा तर पनि के छ जनता पुरानोले गरेन पुरानो पार्टीले गरेन अविश्वास छ त्यो किन त्यस्तो भएको भन्दाखेरि यही संस्कारलाई चाहिँ परिवर्तन गर्न नसकेको हाम्रा रीतिरिवाजलाई सम्मान गर्न नसकेको परिणाम हो यो हाम्रा स्रष्टा साहित्यकार विभिन्न वर्ग समुदायहरूलाई जसरी दलितलाई चाहिँ सम्मान गर्छ मधेसीलाई गरिरहेको छ मुस्लिमलाई गरिरहेको छ सांस्कृतिक कार्यक्रमले किन गरेको छैन परिणाम त्यही नै हो जबसम्म कुनै पनि देशमा तपाईँको सांस्कृतिक क्षेत्रमा लगानी हुँदैन सांस्कृतिक क्षेत्रको सम्मान हुँदैन सांस्कृतिक क्षेत्रको सुरक्षा हुँदैन त्यसको पहिचान कायम गरिँदैन त्यो देश सम्पन्न भएको कहीँ पनि ठहरदैन चाहे अमेरिका जानुहोस् चाहे बेलायत भन्नुहोस् चाहे इन्डिया भन्नुहोस् चाइना भन्नुहोस् कहीँ कतै पनि यसको सम्मान बेगरको चाहिँ सम्पन्न भएको ठहरेको छैन आज हामी त्यही दलदलमा छौँ सांस्कृतिक कर्मीहरूको अपमान उपेक्षा र समावेश नगरेको कारणले पनि हामी जनताहरू र राज्य जनताहरू र राजनीतिक नेताहरू बीच दूरी बढ्दैछ अविश्वास बढ्दैछ मेरो मूल्याङ्कन चाहिँ त्यही नै हो
1: अहिले मुख्य गरेर चाहिँ सांस्कृतिक क्षेत्रमा लागिरहेका कलाकारहरूले चाहिँ भोगिरहेको मुख्य समस्या चाहिँ के हो
0: सुरक्षा नै हो सम्मान नै हो सम्मान र सुरक्षा भने त कति महत्वपूर्ण होला भन्नुहोस् त कति महत्वपूर्ण तपाईँ आज यो काम गरिराख्नु भएको छ सुरक्षाको लागि गर्नुभएको छ सम्मान त कहीँ न कहीँ होला तर कसैले सम्मान चाहिन्छ जो सुरक्षित छ नि प्रत्येक व्यक्तिमा या त सम्मान खोज्छ या

0: सुरक्षा खोज्छ कुनै पनि पेसा होस्
1: होइन
0: त्यसले गर्दाखेरि सम्मान सुरक्षा पछि पहिचानको कुराहरू यो चाहिँ छैन
1: अहिले यो हामीले राज्यलाई घचघचाइरह्यौं होइन कलाकारहरू आफ्नो तर्फबाट आफूसँग जे छ त्यो दिइराख्नु भएको छ अपेक्षा पनि गर्नु भएको छैन तर त्यो खालको मूल्याङ्कन गरेर राज्यले अहिले यो क्षेत्रमा अहिले त झन् तीन तहको सरकार छ स्थानीय तह प्रदेश छ संघीय सरकार छ सांस्कृतिक संरक्षणमा पर्याप्त लगानी गरेका छैनन् भन्न खोज्नु भएको हो अथवा त्यो सुरक्षा र सम्मानलाई लगानीसँग मात्रै जोडिएको अथवा अर्को खालको सम्मान पनि प्राप्त भएको छ
0: होइन यसमा त उदाहरणको लागि मैले नेपाल सबैभन्दा कहाँबाट धनी हुन्छ भन्दाखेरि संस्कृतिबाटै हो तपाईँका धर्म संस्कृति जति पनि मठ मन्दिरहरू छन् देशभरिका छन् आज नि आज चारधामका कुरा गरिरहेका छन् इन्डिया गरेर हाम्रा कति नेपालीहरू पुग्छन् के पशुपति जनकपुर लुम्बिनी तपाईँको चाहिँ उतापट्टि बढीमाझीका यता आएर चाहिँ पाथी भएर विभिन्न मन्दिरहरू धार्मिक रूट किन बनाउन सकेन त नेपालमा त्यो कन्सेप्ट कसरी ल्याएको छैन एउटा धार्मिक रूट मात्रै बनाउन सक्यो भने इन्डियाबाट करोडौं मान्छे नेपालमा आउँछ पर्यटकीय दृष्टिकोणले पनि धर्मसँग त्यति नै महत्वपूर्ण छ हाम्रो रीतिरिवाज हाम्रा धर्म हाम्रा वेशभूषाहरू गुरूङको वेशभूषा एउटा छ थारूको अर्को छ मधेसीहरूको अर्को छ होइन पूर्वको चाहिँ राई लिम्बूको आफ्नै प्रकारको छ छेत्री बाहुनको आफ्नै प्रकारको छ यी तपाईँका रीतिरिवाजहरू वेशभूषाहरूको संरक्षण र सम्वर्धन गर्ने काम चाहिँ राज्यले कसरी गरिरहेको छ भन्दाखेरि एउटा एकाडेमी खोलेर चाहिँ झारा डारेको छ विभिन्न जाने भाषा साहित्यको एकाडेमी छ फाइन आर्ट्सको एकाडेमी छ के अरे यो देखावटी मात्रै हो त्यहाँभित्र उनीहरूले काम तल खानी खुवाउने मात्रै हो त्यहाँबाट पनि काम केही पनि हुन सकेको छैन किनभने तल खानी बजेट मात्रै दिया हुन्छ
1: त्यो हामीले हरेक कुरालाई चाहिँ एकदम हल्का रूपमा लिएर
0: एकदमै होइन मैले अघि नै भने स्रष्टा कलाकारहरू सांस्कृतिक कर्मीहरू भनेको युज एन्ड थ्रु प्रयोग गर्ने बिर्सिने जति बेला आवश्यकता पर्छ यो पक्षले प्रयोग हुन्छ जब उद्देश्य कुरा हुन्छ नि यो पक्ष ओझेल्नु पर्छ त्यो प्रकारको अवस्थाहरू छ अहिले
1: यहाँले भने जस्तै नेपालको विभिन्न जात जाति भाषा र संस्कृति बीचको सह अस्तित्वलाई थप बलियो कसरी बनाउन सकिन्छ
0: अब यसलाई जस्तो मैले भनिहालेँ जस्तो अब गण्डकी प्रदेश नै भनौँ आज प्रज्ञा प्रतिष्ठान छ त्यो प्रज्ञा प्रतिष्ठानको जुन नाम मात्रै छ गठन हुन सकेको छैन किन हुन सकेन उपेक्षा गरेर हुन नसकेन हो यसको आवश्यकता नठानेर नभएर गर्दा त एउटा राहतै हुन्छ नि त यी सांस्कृतिक कर्मीहरूले सम्मान गरेको ठहर छ नि त उसले योजना बनाउन सक्छ नि त यो क्षेत्रमा यो कमी छ यसमा यो गर्नुपर्छ गण्डकी प्रदेशभित्र यही धार्मिक प्रतिष्ठानहरू छन् गण्डकी प्रदेशमा यस्ता यस्ता साहित्यकारहरू छन् कलाकार यिनीहरू छन् यिनीहरूको परिवारको पनि त सुरक्षा गरिदिनु पर्ला गीतै गाएर पुग्ने मान्छे त सबै छैन होला नि लेखेरै मात्रै पुग्ने मान्छे त कोही पनि छैन होला नि त त्यस्ता पक्षीहरू हाम्रा भाषाभाषीहरू भाषाको कुराहरू छन् गुरुङ भाषालाई के कसरी हामी सम्मान दिन सक्छौँ त्यसको संरक्षण कसरी गर्न सक्छौँ आज गण्डकी प्रदेशमा दुरा जातिहरू छन् त्यो दुरा जातिको अवस्था के छ होइन तिनीहरूको जाने सारा जाने तपाईँको जाने व्यवस्थापन गर्न के गर्नुपर्छ त्यो प्रतिष्ठानले खोज्यो होला नि त विभिन्न जात जाति धर्म संस्कृति रीतिरिवाज वेशभूषा चाल चलन तपाईँको गीत सङ्गीत भाषा साहित्य सबैको बारेमा फाइन आर्ट्सकै कुरा गरौँ आज मूर्तिहरू बनाउने मान्छे त कति फाइन आर्ट्सले चाहिँ संसार चिनाएको नेपालले नेपाललाई चित्रकला मूर्तिकलाले चिनाएको कहाँ छ चित्रकलाको अस्तित्व अहिले मूर्तिकलाको अस्तित्व कहाँ छ यी यावत कुराहरूलाई प्रतिष्ठान गठन गरिदिएको भए ती साथीहरू कम्तीमा खोज्ने काम गर्थ्यो त्यसलाई सुरक्षा सम्मान गर्ने उपायहरू के त्यो खोज्थ्यो नीति निर्माणमा उनीहरूले ती व्यवस्थापन कुराहरूलाई जान्थ्यो अथवा प्रतिनिधित्व दिएको भए हुन्थ्यो प्रदेश सभामा एउटा सदस्य बनाउँदा के फरक पर्छ आरक्षण दिनलाई केन्द्रीय सदस्य बनाउँदा के फरक पर्छ अबर हाउसमा एकजना सांस्कृतिक कर्मीलाई जाँदा के फरक पर्छ सबै जाति धर्म विभिन्न वर्ग समुदायले पाउने यो सांस्कृतिक कर्मीले किन नपाउने यस्तो गर्नु पर्थ्यो भन्ने चाहिँ हो प्रतिनिधित्व भएन उपेक्षा गरियो आरक्षणको व्यवस्था हुनु पर्थ्यो तब मात्रै हाम्रा समस्याहरू हाम्रा जाने उपायहरू विकल्पहरू दिन सकिन्थ्यो भन्ने कुरा नीति निर्माणमा पुगेपछि त्यसले व्यवस्थापन गर्न सक्थ्यो भने त्यहाँ बोल्ने मान्छे नै भएन क्या बोल्ने प्रतिनिधित्व नै भएन विद्यार्थी जान्छ अधिकांश विद्यार्थी कुरा गर्छ अब जाने युवा जान्छ युवाको कुरा गर्छ महिला जान्छ महिलाकै कुरा भइरहेको छ त्यहाँभित्र संस्कृतिको कुरा गर्ने पक्ष कोही पनि भएन नीति निर्माणमा
1: कस्तो भइदियो भने जान त हेर्दाखेरि सरसर्ती ओहो सबै बनेको छ भने जस्तो देखियो तर त्यहाँ कस्तो व्यक्ति जान थाल्नुभयो भने अब यसलाई हुन त वैचारिक हिसाबले भनौँ न नेपाली कंग्रेसको भातृ संगठनै हो होइन, सांस्कृतिक महासंघ नेपाल, अलिकति चाकडीवाद रुचाउने खालको व्यक्तिहरू चाहिँ भनौँ न प्रतिष्ठानहरूमा नै नियुक्ति
0: भइदिने तपाईँको यस्तो समस्या हेर्नुहोस्, कम्युनिस्टहरूले त एकाडेमीमा अधिकांश नै कम्युनिस्टहरूले केन्द्रीय लेभलमा नियुक्ति गरेका छ, अधिकांश ल्याप्चिका छ
1: हो त नि,
0: त्यो ल्याप्चीले के को नीति बनाउने,
1: के
0: को सल्लाह दिने, के बोल्ने, उसले कसरी तलब खानु पाउँछ, कसरी दुई चार पैसा कमिसन खाएर दिने, आफ्नो व्यवस्थापन गर्न सकिन्छ भन्ने नै गयो के, यस्तो किसिमको अवस्थाहरूलाई नेपाली काङ्ग्रेस जस्तो छ नि एउटा चाहिँ ऐतिहासिक पार्टीको नेताहरूले सोच्नु पर्थ्यो, किन सोच्नु सकेन, एग्रिमेन्टको बारेमा नेताहरूलाई थाहा छैन, अहिले
1: मैले अस्ति भर्खर यहाँ पनि अहिले प्रज्ञा प्रतिष्ठानमा त्यो अहिले नाम सिफारिस भइरहेछ, केही पोखरामा चलेका व्यक्तिहरू यी व्यक्ति किन हुँदैनन् भनेर कहीँ सोद्धाखेरि त्यहाँ क्राइटेरिया बनाइयो भन्ने, यी व्यक्ति आयो भने त त्यहाँ निष्पक्ष साँच्चैको काम हुन्थ्यो भनेर मेरो दिमागले के भन्दाखेरि त्यहाँ चाहिँ ती व्यक्तिहरूको नामै देखिनँ कि मैले, जुन यहाँ साँच्चै नै नाम लिँदाखेरि पनि हामीलाई गौरव
0: हुन्छ,
1: यस्ता खालका व्यक्तिहरूलाई लगेर राख्नुपर्ने ठाउँमा एउटा केही त्यो नीति बनाउँदै क्राइटेरिया बनायो अध्ययनको होला केहीको होला, त्यहाँ त त्यो अनुभवले धेरै होइन व्यक्तिहरूको त्यहाँको त्यस्तो व्यक्तिहरू
0: हुनुहुन्छ,
1: निर्विकल्प व्यक्तिहरू हुनुहुन्छ, यो राजनीतिक नियुक्ति पनि खल्तीबाट दिने खालको अवस्था,
0: साँच्चै कलाकार स्रष्टाहरू कस्तो हुन्छ नि, स्वाभिमानी हुन्छ, राष्ट्र प्रेमी हुन्छ, उचापट्टि गर्न
1: जान्दैन,
0: जान्दा पनि जान्दैन, जाँदा पनि जाँदैन, त्यसले गर्दाखेरि यो पक्षलाई राजनीतिज्ञले नेताजीहरूले अलिकति गम्भीर भएर सोचेको भए, मैले त हेर्नुहोस् तपाईँले आज पार्टीभित्र पनि कुरा गर्छु, नेपाली काँग्रेसप्रति प्रतिष्ठा जाग्यो, नेपाली काँग्रेसले नेताहरूलाई जनताले गाली गर्न थाल्यो, म तीन वर्ष चार वर्ष भयो, मैले सरवार दाईलाई पनि कतिपटक भने, पार्टीको चाहिँ मुख्य सचिवलाई कतिपटक भने, नेता अरू महामन्त्री नेताहरूलाई धेरै पटक भने, अब हामीलाई तपाईँहरूले सहयोग गरिदिनुहोस्, हामी हाम्रो कविताबाट गीतबाट जनतामा नेपाली काँग्रेसले गरेका उपलब्धिहरू प्रत्यक्ष रूपमा हाम्रो गीतबाट संगीतबाट कविताबाट भन्छौं, त्यो कार्यक्रमको लागि सहयोग गर्नुहोस् भनेर पचासौं चोटि भन्यौँ हामीले, पचासौं चोटि पार्टी कार्यालयमा एउटा विशाल आफ्नै खर्च गरेर हामीले जाने कार्यक्रम गर्यौँ, जहाँ सेवालाई पनि आइदिनु भएन, महामन्त्रीलाई पनि आइदिएन, त्यति उपेक्षा त्यो प्रकारको अवस्था छ पार्टीभित्र, र त्यसरी होइन, जनतालाई हामी सन्देश दिन सक्छौं, हामीले विश्वास दिन सक्छौं, काङ्ग्रेसले नगरे त छैन नि त, नगरे छ र मैले अघि नै भने नेपाली काङ्ग्रेसले 51-52 बासी 63-64 माओवादीले चाहिँ देश ध्वस्त बनायो, लडाई भयो, त्यसको छोरा कसरी समाधान गर्ने भन्ने नै लाग्यो सबै, त्यसपछि गएर संविधान निर्माणमा अर्को 6-7 वर्ष लाग्यो, अनि आएर चाहिँ फेरि माओवादीले बहुमत ल्यायो, फेरि कम्युनिस्टहरूले 74 बहुमत ल्यायो, ऐन नियम के पनि बनाइदिएन, काङ्ग्रेस त गरिरहेको छ त, किन काङ्ग्रेसप्रति यति ठुलो विलम्ब बितिस्न, किन जनताले विश्वास गर्न सक्दैन, यो कुरा किन भन्न हामीले भन्न सकेनौँ, बोल्दैन बोल्दैन, कुन चाहिँ नेताको चाहिँ नातेदारलाई कहाँ चाहिँ नियुक्ति गर्ने, कहाँ सर्व गर्ने, कसलाई ठुलो बनाउने, त्योभन्दा बाहेक नेताहरूले कामै गरिदिन्छ,
1: अनि उसलाई त्यति भएपछि उसले केही पनि नबोल्ने, उसले पायो भने नबोल्ने, पाएन भने
0: छोडिदिए, जो जो फेरि नेपाली काङ्ग्रेसभित्र त अहिले कस्तो छ भने जो जसले सुविधा पायो नि आजसम्म 10 पटक सांसद हुने, 10 पटक नियुक्ति हुने, 10 पटक जाने उसका आफ्ना इष्टमित्र दायाँ बाँकेका छले सुविधा पाउँछ नि पाएको थिए नि, तिनीहरूले विरोध गरिरहेको छ, सबभन्दा बढी विरोध कसो तिनीहरूको छ, यो प्रकारको अवस्था छ,
1: धेरै गाह्रो अवस्था छ, कहिलेकाहीँ हामीले सुन्ने पनि गर्छौं फेरि होइन, कला र साहित्यमाथि चाहिँ एकदमै राजनीतिक हस्तक्षेप भन्ने पनि भइरहेको गुनासो बेला बेलामा सुनिन्छ, यसलाई चाहिँ हजुरले कसरी व्याख्या गर्नुहुन्छ,
0: अब राजनीति मैले अघि नै निचोड मैले करिब करिब भनि नै सकेँ, राजनीति क्षेत्रले मैले अघि भने यिनीहरू प्रयोग गर्ने चिज हो, एकछिन यसो हँसाउने साधन हो यो, देख्ने बित्तिकै गायक आउँछ, लो लो तपाईँ त गीत गाउनु चलो गाइहाल्नु छ, गीत गाउनुलाई माइक चाहियो, म्युजिक चाहियो, शब्द चाहियो, होइन तुरुन्तै सबै कुरा आउँदैन, यो प्रकारको अवस्थाहरू छ भन्दा अति नै उपेक्षा के, अब यस्तो प्रकारको चाहिँ छ, अब यो समाधान गर्ने कसरी हो त्यो चाहिँ मैले एउटै विकल्प के देखेँ भने आरक्षण कोटा जबसम्म प्राप्त गर्दैन हाम्रो जुन नीति निर्माणमा हाम्रो कुरा केही पनि हुँदैन, सांस्कृतिक क्षेत्रका बारेमा केही पनि उल्लेख हुँदैन, कुनै उपलब्धिमूलक नीति निर्माण हुँदैन र यो यथावतै रहन्छ, राज्य स्तरबाटै पार्टीकै चाहिँ विधान संविधानमै जसरी चाहिँ विभिन्न वर्ग समुदायलाई चाहिँ आरक्षणको व्यवस्था गरिरहेछ. आरक्षण राम्रो त होइन, तर निश्चित समयको लागि आरक्षणको व्यवस्था चाहिँ हुनैपर्छ. प्रत्येक तह र तबकामा सांस्कृतिक कर्मीको प्रतिनिधित्व आवश्यकता छ.
1: हजुर, अहिले जस्तै नेपालको राजनीतिमा सांस्कृतिक महासंघको भूमिका चाहिँ कस्तो पाउनुहुन्छ?
0: अब भूमिका मैले भनिहालेँ, धेरै कुराहरू भूमिका चाहन्छौ हामी गर्न केही खोजिराखेका छौँ. त्यो भूमिका दिने विश्वास राजनीतिक दलले गरेका छैन, पार्टीले गरेका छैन. जस्तो अब विभिन्न प्रशिक्षण भइरहेको छ, विभिन्न भेला भएको छ, त्यहाँभित्र हाम्रो सांस्कृतिक कर्मीलाई कहीँ कतै पनि बोलाइएन. अहिले त्यो कार्यकर्ता कार्यकर्तालाई
1: भाषण सुन्न छोडे, बरु हजुरले अघि हजुरले भन्ने जस्तै गीत संगीत कविताबाट
0: बुझाउन
1: सकिन्छ,
0: टिकाउन
1: नि सकिन्छ, राख्न पनि सकिन्छ,
0: विश्वास पनि हुन्छ, विश्वास पनि हुन्छ. त्यो प्रकारको अवस्था छ. यो प्रकारको जस्तो अहिले नेपाली काँग्रेसले विभिन्न ठाउँमा प्रशिक्षण भेला गरिरहेको छ, विभिन्न भाषणबाजी भइरहेको छ, कार्यकर्ता भेला गरिरहेको छ. अहिले त्यसो होइन के, अहिले गर्ने भनेको जनता कहाँ जाने हो? हामी त कार्यकर्ताले कसँगै भाषण सुनिरहेको छ, त्यही नेताले बोलेको छ, त्यही कार्यकर्ता भेला भएको छ, आज पनि त्यही छ, भोलि पनि त्यही छ, विराटनगर गयो त्यही हुल पुगेको छ, उता कञ्चनपुर पुगेको छ त्यही हुल पुगेको छ. त्यसले गर्दा त्यसरी होइन, हामी त प्रत्यक्ष रूपमा जिल्लाको सभापति, विभिन्न तह तबकाका जिल्लाभरिका चाहिँ नेताहरूको राय सल्लाह लिएर जनताहरूले कसरी हामी बोल्ने, जनताहरूलाई हामीले गरेको कुराहरू भन्नु पर्यो. अहिले राज्यले यस्तो गरिरहेको छ, सरकारले यो गरेको छ, हामीले यो गर्यौँ, हामी गर्न चाहन्छौँ. यसबाट तपाईँले भोट नदिने, अब अर्कोबाट गरिदिने, हाम्रो योजना यो भनेर भन्ने कार्यकर्ताभित्र लडाइँ गर्दा हामी त्यही भाषा, त्यही व्यक्ति, त्यही सुन्ने मान्छे दिने, त्यो त अर्थै छैन. यो हाम्रो सुनिएको सुनिएको छैन. मैले भने त्यो दुईपटक कहिले कहिले बोलाइन्छ केन्द्रीय लेभलमा, यो हामी कार्यकर्ताको बिचमा नजाउँ, त्यही मञ्चमा आज पनि त्यही देखाएको छ, भोलि पनि त्यही देखाएको छ, सुन्ने मान्छे नै तिनै छन्, कुनै तर्क जुन नयाँ तर्क केही पनि छैन. त्यसरी हुँदैन.
1: एउटा भातृ संगठनलाई नेतृत्व गरिरहेको हिसाबले नेपाली कंग्रेससँग लामो समयदेखिको तपाईँको अनुभवले राजनीतिक यात्रा पनि छ, अहिलेको राजनीतिक परिवर्तनलाई यहाँले कसरी हेर्नु भएको छ? एउटा पार्टीभित्रको जुन अन्तर संघर्ष चलिरहेको छ होइन, यसलाई र अहिले जुन प्रतिनिधि सभा निर्वाचनमा एक खालको नतिजा पनि आयो, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: यो त मैले अघि नै फेरि पनि दोहोऱ्याउँछु, हाम्रो क्रियाकलापले नेपाली कांग्रेसको नेताहरूको क्रियाकलाप काम गर्ने शैलीका कारण आज हामीले झन् यो परिणाम भोग्नु परेको छ. तर नयाँ दलले केही गर्छ कि भन्ने आशा त पक्कै होला. अब यदि 182 सिट ल्याउनु भनेको त अब दुईटा सिट मात्रै बाँकी छ दुई तिहाईको लागि. यति बेला पनि यो दलले देशमा केही गर्न सकेन भने यो देशमा कसैले पनि केही गर्न सक्ने अवस्था छैन. र यिनीहरूलाई यो नयाँ दलप्रति जनताहरू कस्तो छ भने अन्धभक्त भइसक्यो. अहिलेको सरकारमा सामेल अथवा दलले मान्छे मारे पनि ठिक, चोरे पनि ठिक, जे बोले पनि ठिक, त्यो प्रकारको अवस्था चाहिँ देशैभरि छ. अब यसलाई छेद्नको लागि अब नेपाली काँग्रेस जस्तो ऐतिहासिक पार्टी, नेपाली काँग्रेसमा भएका बौद्धिक व्यक्तिहरू, नेपाली काँग्रेसको सिद्धान्त यसलाई सदुपयोग गर्न पर्छ, तर सदुपयोग गर्न सकिरहेका छैन. त्यो प्रकारको डिफेन्स हामीले दिन सकेका छौँ. जस्तो अहिले अब एउटा सब कुरालाई के गरेका छ भने प्रधानमन्त्रीले पनि तोडै गएको छ. एउटा प्रधानमन्त्रीले जवाब कति बेला दिने, प्रश्नहरू कति बेला लिने, त्यसको पनि तौर तरिका छ होला. होइन कसरी रिटर्नमा दिने कि मौखिक दिने, छवटा उर्र आएर सीमामा गएर जसो गरेर ताली बिटाएको त होइन नि त. सदनमा छवटा छिरी हात उठाएर म जवाब दिन्छु भनेर जाने, अनि जवाब दिन्छ नि. हामीले नेपालले पनि धेरै जग्गा भारतको मिच्या छ भन्दाखेरि पनि हामी नतमस्तक भएर सुन्नुपर्ने अवस्थाहरू आइरहेको छ. यो त ठुलो बेइज्जती कुरा हो नि. यस्तो अवस्थामा पनि काङ्ग्रेसभित्रको अब अरूले के गरेका छन् त्यति नजाउँ, नेपाली काङ्ग्रेस त सशक्त रूपमा सडकमा आउनु पर्थ्यो, सशक्त रूपमा जाने सदनमा जाने घेर्नुपर्छ, बोल्नु त पर्छ नि त. यस्तो अपमानपूर्वक देशकै राष्ट्रघाती कुरा हुँदाखेरि पनि आज हामी त्यति खै कतै खासै फट्टाफुट्टा जुन हामी मिडियामा देखाएको छौँ त्यति यो लज्जास्पद कुरा छ. पार्टीको लागि पनि नेताहरूको लागि पनि यतातिर ध्यान दिनुपर्ने थियो. नेपाली काङ्ग्रेस मलाई लाग्छ आउँदो फेरि एक दिन आउँछ नेतृत्व नयाँ छ उहाँहरूले पनि मूल्याङ्कन गरे जस्तै मैले भनिहालेँ विभिन्न वर्ग समुदायहरूलाई समेटेर जान सक्यो भने अहिलेको नेतृत्व सफलै होला अब उहाँहरूले पनि त्यही प्रकारको पुरानो सिस्टमबाट पुराना नेतालाई गाली गरेर त्यही सिस्टम आफूले लागू गर्दै जानुभयो भने अब मैले देखाएको छु 10 वर्ष नेपाली काँग्रेसको अवस्था राम्रो होला जस्तो लाग्दैन
1: कुनै बेला थियो समाज केन्द्रित देश केन्द्रित राजनीति हुन्थ्यो अहिले सत्ता र स्वार्थ केन्द्रित राजनीति बढी हावी भएको
0: एकदमै व्यक्तिगत व्यक्तिगत म कसरी बन्ने म बिना यो चल्दैन देशै चल्दैन म भएपछि गर्नै पर्यो म मात्रै हो मैले जानेको छु जस्तो नेपाली काँग्रेसको नेता म मात्रै हुँ मैले अलिकति मेरो दायाँ नयाँ भयो भने देशै बर्बाद हुन्छ प्रजातन्त्रै खतम हुन्छ भन्ने किसिमको फिलिङ र मेरो मान्छे सबै ठाउँ हुनु पर्यो वरपर चाहिँ जमेती कस्ता छन् थाहा छैन तर आफ्नै मान्छे हुनु पर्यो पैसावाला नै हुनु पर्यो नातेदार नै हुनु पर्यो कसले समर्थन गरेको छ कसले चाहिँ पार्टीप्रति वफादारीपूर्वक सेवा गरेको छ को इमान्दार छ भन्ने कुरा भन्दा पनि कसले बढी चाकडी गरेको छ मारा कसले ठुलो लगाइदियोस् योभन्दा बढी चाहिँ राजनीतिक परिप्रेक्ष्यमा मैले देखाएको छु
1: तपाईँको कार्यकालको नेतृत्वकालमा सबैभन्दा ठूलो महत्वपूर्ण उपलब्धि चाहिँ के रह्यो
0: अब यसमा के छ भने जब हामीले नयाँ शुरू गर्यौं शुरू गर्ने बित्तिकै महत्वपूर्ण पक्ष भनेको मैले कम्तीमा 77 जिल्लामा चाहिँ संगठन निर्माण गर्न सकेँ र अहिले पालिकाहरूमा 50 जिल्ला अहिले 4th अधिवेशनको लागि पनि 50 जिल्ला अधिवेशन भइसकेको छ यो चुनावले र जेएनजी आन्दोलन पछाडि हामी चुनाव बस्नुपर्ने बाध्यता पनि रह्यो अब बाँकी जिल्लामा अधिवेशन गर्छौं कम्तीमा सम्मान बिना उपेक्षाभित्र रहेर पनि सबै जिल्लाहरूमा संगठन निर्माण गर्नु मैले चाहिँ सबभन्दा ठूलो उपलब्धि ठानेको छु र यो संगठनले के गर्छ भने भोलि डिमान्ड गर्छ नि त अब प्रत्येक जिल्लामा हुनु प्रत्येक पालिकामा हुने भयो त्यो पालिकामा पनि आफ्नो प्रतिनिधित्व चाहिन्छ है हाम्रो कुरा पनि सुन्नुपर्छ अब कार्यक्रम हरेक ठाउँमा हामी पनि हाम्रो पनि उपस्थित चाहिन्छ भन्ने किसिमको चाहिँ आवाजहरू उठ्दै जान्छ र यो आवाज एक दिन हामीले जे सोचेका थियौँ हाम्रो संस्कृति प्रत्येक कलाकार स्रष्टाहरूको सम्मान सुरक्षा र पहिचानको चाहिँ बाटो चाहिँ क्लियर गर्छन् भन्ने चाहिँ मैले विश्वास गरेको छु त्यही नै हो सबभन्दा ठुलो उपलब्धि
1: हजुर यो आफैमा एउटा संस्थाको नेतृत्व लिनु त्यो पनि सामाजिक संस्था भोलिन्टियर संस्था त्यो आफैमा सामाजिक समाज सेवा हो तपाईँको राजनीतिक यात्रा र समाज सेवाको अनुभव थोरै सुनाइदिनुहोस्
0: अब हेर्नुहोस् कस्तो रहेछ भने राजनीतिक यात्रा त मैले जीवनमा सबै चिज सकिसकेको छु म 7 कक्षामा पढ्दाखेरि लमजुङ हाई स्कुल तत्कालीन गाउँ सहरमा त्यति बेला दिलबहादुर घरतीजीले मलाई नेभी सङ्घको चाहिँ चिट दिनुभयो त्यो नेभी सङ्घको सदस्य रहेछु त्यो मलाई थाहा पनि थिएन है थाहै नभएको बेलादेखि 7 कक्षामा पढ्ने त्यो बेला चप्पलै हामी कुन ड्रेसमा पुग्थ्यौँ त्यहाँ त्यति बेलाको हामीलाई थाहा छ के दियो थाहा छैन पछि नेभी सङ्घको रहेछ भोलिपल्ट थाहा भयो सारा त तेरो घरमा काङ्ग्रेस बसोस् काङ्ग्रेस पछि सरापै त्यस्तो प्रकारको समय थियो काङ्ग्रेसको एउटा संगठनको चाहिँ सदस्य लिएर छ भागा भएको भयो कतिजना मान्छे जेल परे त्यही भएर त्यो पाएकै दिनदेखि मलाई यो प्रति माया भयो माया हुँदै गयो म त्यहाँ स्कुलमा पनि मैले नेतृत्व लिन थालेँ म चाहिँ मेरो फेरि ब्यारेक मेरो सारा परिवार आर्मीको ब्याकग्राउन्ड मेरो बाबु बाजे इष्टमित दाजुभाइ सबै अहिले पनि आर्मीमा हो पुलिसमा हो अनि यो अराष्ट्रिय तत्त्वतिर लागेको छ यो त काङ्ग्रेसमा अत हो त्यो बाधा व्यवधानका बीच पनि म 31 सालमा नेपालगञ्जको चाहिँ महेन्द्र बाबु क्याम्पसमा नेभी सङ्घको सदस्य भएँ कार्यसमितिभित्र रहेँ म 37 सालको आन्दोलन होस् चाहे 42 सालको सत्याग्रह होस् चाहे 42-46 सालको चाहिँ आन्दोलन होस् चाहे 62-63 कुनै पनि आन्दोलनमा मेरो कुनै पनि असहभागी नभएको कुनै पनि दिन छैन प्रत्येक आन्दोलनमा जेल परे होला कुटाइ खाइयो होला यावत कुरा हुँदाहुँदै यो दृष्टि यो कसले हेऱ्यो भन्दाखेरि म फेरि 46-47 सालदेखि नै मैले यो कलाकारहरू स्रष्टाहरू चाहिन्छ है पार्टीभित्र भन्दै गएको थिएँ मैले गिरिजाबाबुसँग 2-4 पटक भेट पनि भयो पत्रिका पनि चलाएँ पत्रिकाको संवाद पनि गरेँ अब त्यो अन्तिममा 64-62 सदीको आन्दोलनमा गिरिजाबाबुसँग ठ्याक्क थाहा पाए वाच गरिरहेको छ हाम्रो प्रभावभाग देखेर अनि बोलाउनु भयो मलाई यो गठन गरेँ तर सबै चिज गुमाएर पनि माया लाग्छ छोड्न सकेका छैन एउटा राम्रो मान्छेलाई हस्तान्तरण गर्न खोजिरहेका छु त्यो सकेका छैन प्राप्ति जिरो संकल्प ठूलो छ सांस्कृतिक कर्मीहरूको सम्मान सुरक्षा होस् भन्ने मेरो मनोकांक्षा छ प्रार्थना छ भगवान्सँग पनि अब त्यो मैले प्राप्त गर्न सकेका छैन प्राप्त दिन गराउन पनि सकेका छैन अब त्यो पार्टीले मैले भनिहालेँ धेरै मैले गुनासोहरू गरेँ गुनासो पनि राम्रो पनि नहोला तर बाध्य भएर मैले अहिले गरिरहेका छु तर एक दिन पुग्छ भन्ने निरन्तरता धैर्यता र कोसिस गरेपछि एक दिन पक्कै पनि सफल हुन्छ। सांस्कृतिक कर्मीहरूले देश चलाउन सक्छ, सांस्कृतिक कर्मीहरूले देशको चाहिँ समुन्नत बनाउन सक्छ, त्यो क्षमता भएको चाहिँ सांस्कृतिक कर्मीहरू यो मुलुकमा छन्। यो मुलुकमा मात्रै नै यो मुलुकका सांस्कृतिक कर्मीहरू संसारभरि प्रतिष्ठित र प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका सांस्कृतिक कर्मीहरू छन्। यी कर्मी सांस्कृतिक कर्मीलाई राजनीतिक दलहरूले उचित ठाउँमा मूल्याङ्कन सहित उचित जिम्मेवारी दियो भने कोही भन्दा कमी हुन सक्दैनन्। यसको उद्देश्य लिएर म अगाडि बढिरहेको छु।
1: हजुर, अहिले यहाँको अनुभवले जसलाई माया लाग्छ त्यसले गुनासो पनि गर्छ, निरन्तर त्यही भित्र संघर्ष गर्ने व्यक्ति बल्ल माया गर्ने व्यक्ति हो कि होइन? हामी अहिले कति देखिरहेछौ नि त, परिवर्तनै गरेका अवस्थाहरू पनि देख्यौं होइन? मास एक खालको देखिन्छ, नतिजा अर्को आएको अवस्था पनि देख्यौं होइन? उदाहरण पनि छन्। त्यो हिसाबले हेर्दा अब चाहिँ पार्टी कसरी अगाडि बढ्नु
0: पार्टी त हेर्नु स्वतन्त्र रूपमा पार्टी यसरी चाहिँ व्यक्तिगत रूपमा एउटा सर्टेन व्यक्तिहरूलाई ओरपर राखेर अगाडि बढेर अर्थ छैन। हरेक निकायको निर्णय गर्ने, जस्तो पालिकामा को उम्मेद्वार हुने, कसले चाहिँ के पद लिने, त्यहीँबाट निर्णय गर्नुपर्छ। माथिबाट चाहिँ टिका लगाउने, माथिबाट तोक्ने काम जबसम्म हुन्छ, जबसम्म ओरपर अहिलेको नेताहरू कहिले पनि त्यही छ, सेम तौर तरिका छ। त्यो सेम तौर तरिकाहरू चाहिँ गर्यो भने पार्टी माथि जान सक्दैन। स्वतन्त्र रूपमा जहाँ जो व्यक्ति उपयुक्त छ त्यो व्यक्तिले चाहिँ अधिकार पाउनु पर्यो, काम गर्ने अवसर पाउनु पर्यो। र एक व्यक्तिले दस ठाउँमा हात हाल्नु भएन, पटक पटक त्यही मान्छेले काम गर्ने अवसर पाउनु पनि भएन। मान्छे चाहिँ बदल्दै जानुपर्छ, समय अनुकूल हुँदै जानुपर्छ, समयले के माग्छ त्यो अनुसार हिँड्नै पर्छ।
1: हजुर, एउटा आफ्नो क्षेत्रमा होस् अथवा राजनीतिमा होस्, त्यो एउटा पुस्ता थियो तपाईँहरूको पुस्ता, जहिले पनि दिने मात्रै, त्यहाँबाट लिनु केही पनि छैन। अहिलेको पुस्ता छ, कसरी लिने? दिने त चान्सै छैन, कति जाने नगए हुँदैन र भन्ने खालको,
0: सबै
1: हिँड्ने बित्तिकै उसलाई पद चाहिहाल्छ, पदकै लागि लागिरहेको हुन्छ। अहिलेको नयाँ पुस्ताहरूलाई हजुरले के सन्देश?
0: नयाँ पुस्ताहरूले अलिकति कमसेकम पुरानोको अनुभवलाई पनि सेयर गर्ने सक्नु पर्यो। त्यो सेयर गर्न म मात्रै जान्ने, मैले अहिलेको समयमा मैले जानेको छु, मैले देखेको छु, मोबाइल संसार मोबाइलमा त सबै चिज छ, त्यो चिज मैले मात्रै जानेको छु। यो अनुभव र यो त्याग तपस्याको चाहिँ अपमान गर्नुपर्छ, अवमूल्यन गर्नुपर्छ भन्ने कुरातिर नलागिकन सबैलाई समेटेर देश काल परिस्थिति विगत वर्तमान भविष्यमा हुन सक्ने कुराहरूलाई चाहिँ मूल्याङ्कन गरेर अगाडि बढ्न सक्यो भने, योजना बनाउन सक्यो भने पक्कै पनि युवाहरूले यो देशलाई चाहिँ सर्वसम्पन्न गराउन सक्छन् भन्ने मलाई विश्वास चाहिँ छ।
1: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा चाहिँ कलाकार स्रष्टा र सांस्कृतिक अभियन्तालाई तपाईँको सन्देश चाहिँ के छ?
0: अब मैले अघि नै भने कलाकार स्रष्टा सांस्कृतिक कर्मीहरू अस्ताध्यै सही मानि हुनुहुन्छ। यो मुलुक वास्तवमै अहिले बडा जोखिम अवस्थामा छ। फेरि पनि तपाईँहरूको आवाज, तपाईँहरूको कलम, तपाईँहरूको सृजनाहरू यो मुलुकको लागि समर्पण गर्नुपर्ने र आवश्यकता भएको मैले महसुस गरेको छु। अवश्य पनि मुलुकको सुरक्षाको लागि, मुलुकको चाहिँ पहिचानको लागि, मुलुकको भविष्यको लागि यहाँहरूको सृजनालाई निरन्तरता दिनु हुने छ, त्यही नै आग्रह गर्छु।
1: हजुर, यो समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: म दुर्गाजीलाई विशेष धन्यवाद दिन चाहन्छु, यो मौका मैले पाएँ पोखरा आएको बेलामा। मेरो आफ्नो प्रदेश मेरो लागि पनि धेरै गर्वको कुरा हो, म आभारी छु, धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद छ। हामीले अहिलेको जमातमा हेर्यौँ भने सांस्कृतिक क्षेत्रमा होस् अथवा राजनीतिक क्षेत्रमा यसरी तन मन धन वचन र कर्मले लाग्ने मान्छे एकदमै कम पाउँछौ। जुन व्यक्तिहरू लागिराख्नु भएको छ, निस्वार्थ भावले लागिरहेका व्यक्तिहरूलाई निस्वार्थ केही शर्त पनि छैन उहाँहरूसँग, त्यस्तो व्यक्तिको उचित मूल्याङ्कन गर्न सकिएको छैन। सम्बन्धित निकायको ध्यान जाओस्, राजनीतिक कर्मीहरू अथवा नेपाली कंग्रेस पार्टीको पनि ध्यान जाओस् भन्दै यो समय दिनुभएकोमा सांस्कृतिक महासंघ नेपालका संस्थापक अध्यक्ष आदरणीय तीर्थ थापालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित कुराकानी गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्ती टू मिट
2: छ। छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नमस्कार। कार्यक्रम हाम्रो ओडा नम्बर 7 सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम हाम्रो ओडा नम्बर 7 आउने गर्दछ हरेक हप्ताको शुक्रबार र मंगलबार बिहान 8:15 बजेदेखि। कार्यक्रम हाम्रो ओडा नम्बर 7मा 7 नम्बर ओडाभित्र भइरहेका सामाजिक विकास निर्माणका कामहरू लगायत विभिन्न गतिविधिहरू हामीले जोड्ने गरेका छौं। हामीले यो कार्यक्रम पोखरा महानगरपालिका ओडा नम्बर 7 सँगकै सहकार्यमा तयार पारेका हौं। कार्यक्रम हाम्रो ओडा नम्बर 7मा आजका अतिथि हुनुहुन्छ अत्यन्त सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ, युवा व्यवसायी पनि हुनुहुन्छ। युवा व्यक्तित्वहरू पछिल्लो समय सामाजिक क्षेत्रमा लाग्न हिचकिचाइरहेको बेलामा संस्थालाई नेतृत्व गरेर अगाडि बढ़िरहनुभएका व्यक्तित्व हुनुहुन्छ। मिलन टोल विकास संस्था पोखरा 7 मिलन टोलका अध्यक्ष हुनुहुन्छ रामचन्द्र विश्वकर्मा। उहाँसँगको कुराकानी लिएर आएका छौं। रामचन्द्रजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: यति बेला टोल विकास संस्थाले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: हाम्रो टोल विकास संस्थाले चाहिँ धेरै कामहरू गरेको छ। हामीले पहिला यो क्रियापित्र भवन बनायौं, त्यसपछि आएर हामीले यो मिलन पार्क निर्माण गर्यौं। आएर मिलन पार्कभित्र चाहिँ व्यायामशालाहरू, बच्चा बच्चीहरू, बुढाबुढीहरूको लागि, स्वास्थ्यको लागि भनेर एउटा व्यायामशाला पनि त्यसमा बनायो। त्यो पछि हामीले पछि आएर यो रत्नचोकदेखि लिएर हाम्रो यो अहिले मुख्यमन्त्री कार्यालयसम्मलाई चाहिँ फुड ट्र्याक बनायौं। पछिल्लो क्रममा आएर फेरि हामीले यो हेमन्त सर रत्नचोकमा रहेको यो तमु समाज घरदेखि हेमन्तको घरसम्म चाहिँ बाटो ढलन पनि गर्यौं। त्यसपछि आएर हामीले यो फिर्की खोलाको छेउमा रहेको यो स्थानलाई, त्यो खुल्ला थियो, त्यसको लागि चाहिँ यहाँ मन्त्रालयमा आउने मानिसहरू बाहिर बसिरहेको देखेको हुनाले त्यसलाई एउटा सानो पार्क जस्तो बनाइदिउँ, त्यहाँ आउने मान्छेहरू पनि त्यहाँ आएर आनन्दले बस्न पाउन् भनेर त्यसलाई हामीले एउटा सानो पार्क जस्तो पनि पार्क निर्माण गर्यौं। पछि त्यसलाई पनि मान्छे दोहोरो साह्रै साङ्ग्रो भएको हुनाले त्यहाँ मान्छे हिँड्नको लागि बीच बाटोबाट हिँड्नु पर्ने भएको अवस्था थियो। त्यसको लागि चाहिँ मानिसहरू एक्सिडेन्ट नहोस् भनेर भन्नको लागि हामीले फुड ट्र्याक पनि निर्माण गरिरहेको छौँ अहिले। हामीलाई ओडाबाट धेरै सहयोग पाएका छौँ हामीले।
0: हजुर, भनेपछि ओडाले गरेका गतिविधिहरूलाई एउटा सामाजिक संस्था नेतृत्व गरिरहेको हिसाबले चाहिँ कसरी हेर्नुभएको छ ओडाका हरेक गतिविधिहरूलाई?
1: ओडाले चाहिँ नि ओडाको गतिविधिहरूलाई हामीले धेरै राम्रो तरिकाले हेरेका छौँ। हामीलाई ओडामा अहिले आउनुभएको ओडा अध्यक्ष, चारजना जनप्रतिनिधि र ओडामा आउनुभएको महानगरका कर्मचारीहरू सबैजनाले हामीलाई चाहिँ साह्रै सहयोग गर्नुभएको छ र हाम्रो काममा सहज गरिदिनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हजुर, भनेपछि यो सामाजिक काम गर्नुपर्छ भन्ने खालको प्रेरणा चाहिँ तपाईँ आफूले व्यक्तिगत रूपमा कसरी प्राप्त भयो?
1: मैले चाहिँ धेरै ठाउँमा पिछाडिएको देखिरहेको थिएँ, अरू कोही पनि आफ्नो टोललाई केही गर्न नखोज्ने मानिसहरू। त्यही भएर म यो सानैदेखि स्कुल लाइफदेखि नै म यो सामाजिक कार्यमा कार्य गर्दै आएको थिएँ र पछि आएर मलाई यो टोलमा टोल विकास संस्था खडा गरेपछि मलाई यसमा एकदम अगाडि बढेर काम गर्ने प्रेरणा मिलेको थियो।
0: हजुर हजुर, भनेपछि अनि त्यही अनुसारले लाग्नुभयो?
1: हजुर हजुर
0: हजुर। कहाँदेखि कहाँसम्मको क्षेत्रलाई चाहिँ हामीले मिलन टोल विकास संस्थाभित्र पर्छ?
1: मिलन टोल विकास संस्थाभित्र चाहिँ हाम्रो यो जुन ओडा कार्यालयदेखि लिएर रत्नचोक हुँदै तल वाइचोक हुँदै, वाइचोकबाट सड़क विभाग हुँदै, सड़क विभागबाट हजुरको आएर यो गैरीखेत हुँदै यो ठ्याक्क मिलन पार्कनिरको खोलासम्मलाई टुङ्गिन्छ।
0: हजुर हजुर, कति घर परिवारहरू हुनुहुन्छ
1: यसमा? हाम्रो 127 घर छन् अहिलेसम्म।
0: हजुर, 127 घर।
1: हजुर,
0: भनेपछि त्यहाँ विकास निर्माणका कामहरू, पार्क निर्माणदेखि लिएर होइन पार्क बनाउने काम व्यवस्थित पनि गर्नुभएको छ र अहिले सञ्चालनमा पनि छ त्यहाँ।
1: हजुर,
0: अन्य कामहरू जस्तै सरसफाईका ती रेगुलर कामहरू चाहिँ के गर्नुहुन्छ?
1: रेगुलर काम चाहिँ हामीले सरसफाईको काम गर्दै आइरहेका थियौँ पहिलादेखि, तर अहिले बीचमा आएर चाहिँ त्यहाँको बसोबास गर्ने बासिन्दाहरूले चाहिँ अहिले गर्न छाडिदिनु भएको छ। र एउटा कुरा चाहिँ मलाई एकदम दुःख लाग्दो चाहिँ, मैले जति पनि मेरो कार्यकालमा जति पनि यो कामहरू गरे यसमा आएर टोल छिमेकको पनि यो साथ सहयोग, कार्य समितिमा बस्नुभएको कार्य समितिका पदाधिकारीहरूज्यूहरू उहाँहरूलाई मैले धेरैचोटि रिक्वेस्ट गर्दा पनि उहाँहरू चाहिँ कहिले के काम कहिले के काम भन्न उहाँहरू चाहिँ यो समय दिन सक्नुभएको छैन। मैले प्रत्येक जति पनि वडामा योजनाहरू पारेको छु, योजना पार्दाखेरि म आफै एक्लै लगायत एक दुईजना साथीहरूले चाहिँ नि सहयोग गर्नुहुन्छ, एक्लै धाउने काम भइरहेको छ ओडामको लागि।
0: हजुर हजुर, यो सामाजिक संस्थामा कस्तो छ भने समितिमा बस्ने फेरि समय नदिने,
1: हजुर
0: धेरै संस्थामा चाहिँ छ कि त्यो खालको अप्ठ्यारो। अहिले चाहिँ भनेपछि सक्रियता गराउँदै होइन तपाईँ आफै लागिराख्नु भएको छ अध्यक्षको हिसाबले, अन्य संस्थाहरूसँगको सहकार्य, हाम्रो स्थानीय सरकारसँगको सहकार्य चाहिँ कस्तो कस्तो छ तपाईँहरूको?
1: हाम्रो स्थानीय सरकारसँग स्थानीय तहसँग चाहिँ हाम्रो राम्रो छ, उहाँले चाहिँ धेरै कार्यक्रमहरू लिएर आउनुहुन्छ, हामीलाई चाहिँ म्यासेज गर्नुहुन्छ, सहभागी गराउनुहुन्छ, उहाँहरूले जति पनि कार्यक्रमहरू आउनुहुन्छ प्रत्येक टोल हाम्रो नभइकन प्रत्येक टोललाई चाहिँ उहाँहरूले समेटेर यो कार्यक्रम छ हजुरहरू सहभागी भइदिनु होला, सहभागी हुनुहुन्छ भनेर उहाँले चाहिँ राम्रो सजेसन दिइराख्नु भएको छ।
0: हजुर, अझै तपाईँहरूको टोलमा चाहिँ एकदम तुरन्तै गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: अहिले चाहिँ नि तुरन्तै गर्नुपर्ने काम चाहिँ अहिले हेर्दाखेरि यो अहिले आएर यो नयाँ सरकार आएपछि खोलाको मापदण्डले गर्दाखेरि यो किरापितृ भवनलाई चाहिँ फालिएको छ र अहिले हामीले तुरन्त गर्नुपर्ने चाहिँ मलाई यो पार्कभित्र किरापितृ भवन र पार्कभित्र एउटा हामीले पहिलाबाट एउटा ब्याडमिन्टन कोर्ट बनाएका थियौँ त्यो साह्रै जीर्ण भएको छ, त्यसको लागि चाहिँ पहल गर्नको लागि म हार्दिक अनुरोध गर्दछु।
0: हजुर हजुर, तुरन्तै गरिहाल्नुपर्ने काम
1: हजुर
0: हजुर, कहिले काहीँ हामीले विकास निर्माणका कामहरू गर्दा सामाजिक कामहरू गर्दाखेरि सबैको साथ कतिपय अवस्थामा पाइन्छ, कतिपय अवस्थामा नपाएको अवस्था पनि हुन्छ। सामाजिक क्षेत्रमा त सबैले सहयोग गर्नुपर्ने हो, साथ दिनुपर्ने हो होइन? यो काम गर्दाखेरि मुख्य यो नेतृत्व लिएर काम गर्दाखेरि मुख्य समस्या चाहिँ के आइपर्दो रहेछ तपाईँलाई आइपरेका समस्याहरू?
1: मुख्य समस्या चाहिँ हजुरको यो जति पनि अब योजनाहरू पारिन्छ, कामहरू गर्नु पर्यो, अब कार्य समितिमा बस्न कोही पनि मान्नु हुँदैन, जस्तै उपभोक्ता समितिमा पनि कोही बस्न मान्नु हुँदैन, आफैले अब फलानु फलानु बस्दिनुहोस् यसमा चाहिँ म आफैहरू लाग्छु, तपाईँहरूले सिर्फ उपदेय मात्रै हुन्छ भन्नु, उहाँहरू चाहिँ नि कार्य समितिमा बस्नुहुन्छ, कार्य समितिमा बसेपछि उहाँहरूको उपस्थिति पनि हुँदैन, काम पनि हजुरको यो निरीक्षण गर्नको लागि उहाँहरू बस्नुहुन्छ, कोही पनि काम गर्न निरीक्षण गर्न पनि कोही पनि जानु हुँदैन र काम जब सम्पन्न हुन्छ, सम्पन्न भइसकेपछि सम्पन्नको सबै कुरा लिएर आइन्छ, बजेट पनि निकासा गरेर लिएर आइन्छ, लिएर आइपुगेपछि कार्य सम्पन्न भइसकेपछि ओडाबाट आउने पैसा पनि सबै लिएर आइसकेपछि उहाँहरूले चाहिँ के भन्नुहुन्छ, आफ्नो घर अगाडि त जति कामहरू हुन्छ आफूले आफ्नो घर अगाडि आफूले हेर्नु पर्यो, सबै चाहिँ अब समितिले हेर्छ नै भनेर उहाँहरूले बस्नुहुन्छ आफ्नो घर अगाडि, पछि काम बिग्रिसकेपछि यहाँ यस्तो भएन, यस्तो गर्नु पनि उस्तो गर्नु पनि भनेर भन्नलाई उहाँहरूलाई धेरै सजिलो लाग्दो रहेछ, तर काम गर्नलाई चाहिँ एकदम धेरै गाह्रो हुन्छ।
0: भनेपछि आफूले नगर्ने पछि ब्याक बाइटिङ गर्ने, यसो गरेको भयो, हामीलाई सोधिएन अथवा सहभागी गराइएन भन्ने होइन, एकदम गाह्रो चाहिँ छ कि सामाजिक काम गर्न। तर अझै यति हुँदाहुँदै पनि अझै तपाईँले त भन्नुभयो कि म बच्चैदेखि स्कुल पढ्दादेखि नै यो सामाजिक काम गर्न पाए हुन्थ्यो भन्ने होइन, गर्ने सहभागी हुने हुनुहुन्थ्यो, तर अहिले समस्या के छ भने युवा व्यक्तित्वहरूलाई चाहिँ एकदमै गाह्रो हो कि सामाजिक क्षेत्रमा लगाउन, त्यो भित्रै मनैदेखि आउनुपर्ने रहेछ, युवाहरूलाई सामाजिक क्षेत्रमा लगाउन चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: युवाहरूलाई चाहिँ यो सामाजिक क्षेत्रमा लगाउनको लागि उहाँहरूलाई चाहिँ केही ट्रेनिङहरू दिने, यस्तो यस्तो काम गर्नुपर्छ समाजमा, तपाईँहरूले समाजबाट राम्रो भएर देखिनुपर्छ भनेर चाहिँ उहाँहरूलाई चाहिँ एउटा कार्यक्रम चलाउनुपर्छ जस्तो लाग्छ मलाई।
0: हजुर, भनेपछि उहाँहरूको लागि छुट्टै खालको कार्यक्रमको जरुरत छ।
1: हजुर,
0: त्यो भयो भने सम्भव छ युवाहरूलाई ल्याउन?
1: सम्भव छ।
0: हजुर,
1: उहाँहरूलाई एउटा ट्रेनिङ दिने, एउटा अहिले त युवाहरू तपाईँको कतिपय युवाहरू चाहिँ बिग्रिएर हिँडेका हुन्छन् होइन, उहाँलाई चाहिँ एउटा कार्यक्रम गर्ने, उहाँलाई चाहिँ एउटा कार्यक्रममा सहभागी गराएर उहाँलाई एउटा प्रेरणा दिने, त्यो गर्यो भने उहाँहरू चाहिँ जहाँसम्म लाग्छ उहाँहरू चाहिँ यो सामाजिक कार्यमा अगाडि बढ्नुहुन्छ जस्तो लाग्छ।
0: पक्कै पनि सामाजिक क्षेत्रमा लागियो भने उसको आत्मविश्वास पनि बढ्छ र हरेक कुराहरूलाई चाहिँ हामीले सहज रूपमा समाधान गर्न पनि सक्छौं। जस्तै अघि पनि भन्नुभयो, अहिलेको जनप्रतिनिधिहरू एकदमै आफ्नो जिम्मेवारीपूर्वक कामहरू गरिराख्नु भएको हामीले पाएका छौं भन्नुभएको छ होइन। समग्रमा हेर्दाखेरि तपाईँ मिलन टोल विकास संस्थाको अध्यक्ष त हो नै, त्यो सँगसँगै ओडा नम्बर 7 को भौतिक विकास निर्माणका कामहरू त्यहाँ आसपासको क्षेत्रमा कस्तो भइरहेको पाउनु भएको छ?
1: भौतिक विकासका कामहरू चाहिँ नि खासै मैले भएको देखेको छैन, किनकि हाम्रो यो सात नम्बर वडामा चाहिँ नि हजुरको यो जति पनि प्रशासनीय एरिया भएको छ, हजुरको अब प्रदेश कार्यालय, प्रहरी प्रदेश कार्यालय, सशस्त्र प्रहरी बल टेजी कार्यालय, अनि हाम्रो भयो वडा नम्बर सातकै कार्यालय हाम्रो हाम्रै वडामा छ, अनि मिलनटोलमा छ, हजुरको चाहिँ यो भू संरक्षण कार्यालय भयो, अनि हजुरको यो मन्त्रालय भयो, यत्रो एरिया भएको ठाउँ चाहिँ राष्ट्रिय कार्यालय भयो, अन्तर्राष्ट्रिय कार्यालय, वन कार्यालय भयो, जल तथा मौसम कार्यालय, तथ्याङ्क कार्यालय, यत्रो प्रशासन कार्यालय भएको एरिया चाहिँ नि हजुरहरूलाई पनि कतिको अनुभव गर्नुभएको होला, त्यो बाटोघाटो खाल्टाखुल्टी छन्, तर जति पनि यो मन्त्रालयहरू भएको ठाउँ त हेर्दाखेरि राम्रो सरल हुनपर्ने, बाटोघाटो गार्डनहरू हुनपर्ने, एउटा नाम मात्रै मिलन पार्क रहेको छ, एउटा त्यहाँ कोही बाहिरी मान्छे आएर बस्दाखेरि पाइप उताको खोलाको गनाउने, बस्ने ठाउँ राम्रो छैन, एउटा पार्कलाई पार्क जस्तो हुन पनि तर त्यो भएको देखेको छैन मैले चाहिँ।
0: हजुर, भनेपछि यो मन्त्रालयदेखि लिएर यो तज गण्डकी प्रदेशको राजधानी सबै मन्त्रालयहरू, अधिकांश मन्त्रालयहरू यही मिलन टोल विकास संस्थाभित्रै पर्छन् होइन, र जोडिएका पनि छन् कति कार्यालयहरू त्यसैको आसपासमा, तर पनि नाम यति राम्रो छ मिलन, तर त्यहाँ चाहिँ जति पनि गार्डनिङ हुनुपर्ने, त्यही खालको संरचनाहरू बन्नुपर्ने अथवा बाटाघाटा पनि हुनुपर्ने होइन, त्यो खालको चाहिँ छैन भनेर त्यहीको बासिन्दा पनि हुनुहुन्छ, उहाँको लामो समयदेखिको कामको अनुभवले देखाएको छ, यसका लागि तपाईँहरूले टोल विकास संस्थाको तर्फबाट सम्बन्धित निकायमा घचघचाउनु भएको छैन?
1: हामीले घचघचाएको छौँ, पटक पटक घचघचाएको छौँ, हामीले चिठी पनि दिएको थियौँ पहिला, मेरो कार्यकाल भन्दा पहिला पटक पटक भनेको थियो हामीले, पछि मेरो कार्यकालमा पनि हामीले उहाँहरूसँग पत्रचार पनि गर्यौं, तर उहाँहरूले चाहिँ नि खै के गर्न खोज्नुभएको उहाँहरूले यो चाहिँ बुझ्न अलिक गाह्रो भइरहेको छ।
0: हजुर हजुर, तुरन्त भइहाल्नु पर्ने कामहरू हुन् नि त होइन, यो त अब हाम्रा हरेक जिल्लाबाट आउनुहुन्छ, विभिन्न ठाउँबाट आउने नागरिकहरू, ठोक्किने ठाउँ हो, बस्ने ठाउँ हो, चौतारीहरू, त्यो पार्क हो होइन, तर यही फिर्के खोलाको दुर्गन्धले पनि त्यहाँ नराम्रो प्रदूषण पनि बढ़िरहेको पनि छ, त्यसलाई पनि हेर्नुपर्ने हो, र गर्नुपर्ने कामहरू थुप्रै छन्।
1: हजुर, थुप्रै छन् गर्नुपर्ने कामहरू, जस्तो कि अब हजुरले नि भनिहाल्नु भयो, गण्डकी प्रदेशकै हजुरको यो मन्त्रालय भएको ठाउँ चाहिँ नि हेर्दाखेरि पनि बाटोघाटो पनि खाल्टा र खुल्टी छन्, गार्डनिङ पनि छैन, बत्तीको पनि राम्रो व्यवस्था छैन। हजुरको अब यो हामीले पहिला पनि टोल विकासबाट पनि धेरै पहल गरेको, यो हजुरको बिहानमा हिँड्नुहुन्छ, अहिले मणिबाग हिँड्नुहुन्छ, हजुरको यो जुन मन्त्रालयदेखि त अब हजुरको यो तल राष्ट्रिय ब्याङ्क चोकसम्म जाने बत्ती बोल्दैन, बिहान महिला केटाकेटीहरू हिँड्नुहुन्छ, अहिले बलात्कारहरू त्यस्तै भइरहेका छन्, अब हत्याहरू पनि भइरहेका छन्। अब अहिलेको स्थितिमा हजुरको यो सुनकै भाउ हेरौँ कति महँगो छ, एउटा सानो सुनको लागि मान्छेले चाहिँ मान्छेलाई नै मारिदिन्छन्, त्यस कारण सेक्युरिटी छैन, तर हुँदाखेरि सबै प्रशासन एरिया छ, प्रहरी कार्यालय छ, तपाईँको के अरे सशस्त्र कार्यालय छ, त्यो बाटो बिहान हिँड्दा पनि एकदम डढाएर हिँड्नपर्ने स्थिति छ, त्यहाँ बत्तीहरूको कुनै व्यवस्था छैन, हामीले धेरै पटक भन्यौँ, सडक विभागलाई भन्यौँ, अनि हजुरको यो गढलाई भन्यौँ, कारागारलाई भन्यौँ, उहाँले चाहिँ नि आफ्नो सेक्युरिटीको लागि चाहिँ नि बत्ती हाल्न दिनुभएको थिएन अरे पहिला।
0: हो त नि, त्यो ठाउँमा म पनि अचम्म पर्छु कि, त्यो अलिकति साँझमा हिँड्यो भने त्यहाँ एकदम अन्धकार हुन्छ कि होइन, त्यो आफ्नो सेक्युरिटीको लागि बत्ती हाल्न नदिएर त अझ विशेष गरेर महिलाहरूलाई त होइन, एकदमै अनसेक्युरिटी भयो नि त, त्यो हिसाबले पनि त्यो ठाउँ विकासको लागि टोल विकास संस्थाहरूले अन्य संस्थाहरूसँग कुराकानी हुँदाखेरि पनि भइरहेको थियो, वडाले पनि यो विषयमा पहल गरिरहेको छ, हामी यही यति नजिक भएर पनि त्यो ठाउँ अलिकति दुर्गम जस्तो भनौँ न, सड़क पनि यो मेरो जिम्मेवारी होइन भन्ने खालको के जिम्मेवारी पन्छाइने खालको काम पनि भइरहेको छ, र त्यो तपाईँहरूले पहल गर्नुभएको छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद पनि छ। तपाईँ आफूले यो काम गरिरहँदाखेरि कतिको सजिलो रहेछ सामाजिक काम गर्न?
1: सामाजिक काम गर्न गरे भने त सजिलो छ, सबैको साथ र सहयोग पायो भने, तर एक्लै गर्नलाई चाहिँ धेरै गाह्रो हुँदो रहेछ।
0: हजुर, सबैलाई समेट्न सके छैन भने पछि?
1: सबैलाई समेट्न सके छैन,
0: कोसिस गर्नु भएको छ तर बुझ्नुहुन्न?
1: बुझ्नु हुँदैन, सबै आफ्नो व्यवसायमा हुनुहुन्छ, आफ्नो जागिर व्यवसायमा हुनुहुन्छ, तर व्यवसायमा भए पनि म पनि एउटा व्यवसाय गरेर बसेको मान्छे, तर म आफ्नो समाजको लागि, समाजको कामको लागि भनेर मैले आफ्नो व्यवसायलाई साइडमा राखेर म त्यो समाजको कार्य गर्न चाहिँ एकदम अघि बढिरहेको छु।
0: हजुर, त्यही त, तपाईँ आफै पनि व्यवसायी युवा पनि हो, त्यो आफ्नो व्यवसायलाई र सामाजिक क्षेत्रलाई सँगसँगै कसरी समय व्यवस्थापन गर्नुभएको छ?
1: अब मेन अनेको रोजी रोटी भनेको नै आफ्नो व्यवसाय हो,
0: होइन?
1: तर मैले मेरो व्यवसायमा मेरो अब मिसेसलाई स्टाफलाई राखेर म केही छिनको लागि चाहिँ नि म सामाजिक कामको लागि ओडामा धाउन पर्ने, नगरपालिका धाउन पर्ने, कता धाउन पर्ने, एकछिन गुल्लाएर राखेर दुई तिन घण्टाको लागि चाहिँ म निस्केर समाजको कामको लागि एकदम अघि बढेको छु।
0: हजुर हजुर, जो काम गर्दाखेरि आत्मसन्तुष्टि त होला होइन?
1: एकदम
0: एकदम, मैले यो काम त गरेको छु भन्ने हुन्छ नि त, होइन? ओडामा हुने कामहरू कार्यक्रमहरूमा कतिको सहभागी हुनुहुन्छ हाम्रो टोल विकास संस्थाबाट, अथवा तपाईँहरूलाई कति सहभागी गराइन्छ त्यहाँका कार्यक्रमहरूमा?
1: धेरै सहभागी गराइन्छ
0: हजुर,
1: तर कहिलेकाहीँ चाहिँ नि म त्यही कारणवश कुनै कामले बाहिर गएको भ्याली बाहिर छु भने मैले मेरो उपाध्यक्ष अथवा कसैलाई चाहिँ मैले त्यसमा पठाएको छु।
0: भनेपछि अहिलेको स्थानीय सरकारले गरेका गतिविधिमा एकदम सन्तुष्ट हुनुहुन्छ?
1: एकदम सन्तुष्टि छु, तर अहिले आएर हामीले धेरै वर्षदेखि यो मालपोत कार्यालय जाने बाटो छ नि, खानेपानीबाट त्यहाँबाट नापी कार्यालय मालपोत जाने बाटो चाहिँ नि अहिले हाम्रो नागरिक समाजका रामबहादुर पौडेलज्यू र हाम्रो वडाध्यक्ष राममोहन आचार्य लगायत हाम्रो ओडाका जनप्रतिनिधिहरू र ओडा सचिव सबै मिलेर अस्ति गएर यो बाटो खोल्ने निर्णय गरेर आउनुभएको रहेछ, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हजुर, अत्यन्त महत्वपूर्ण कुरा हो, हामी त्यो बाटो हिँडेको बाटो पनि हो, होइन? तपाईँ त यही ठाउँमा जन्मिनुभयो, हुर्किनुभयो, होइन? त्यहीँको बासिन्दा पनि हुनुहुन्छ यो मिलन टोलको। पहिला तपाईँले देख्दाको त्यो ठाउँ र अहिले चाहिँ कस्तो फरक पाउनु भएको छ बस्तीको हिसाबले?
1: अहिले धेरै फरक पाएको छु अहिले, किनकि यो पहिला यो ठाउँमा सबै अब पुरानो मान्छेहरू थियौ, सबै आफ्नै दाजुभाइहरू थियौ, अहिले उहाँहरू यहाँ बेचेर धेरै टाढा टाढा जानुभयो, कता जानुभयो, के गर्नुभयो, त्यहाँ चाहिँ हामी जम्मा पुरानो बासिन्दाहरूको तीन चार घर मात्रै छौँ, जति पनि बाहिरबाट आएर बस्नुभएको छ उहाँहरू चाहिँ जस्तो आफ्नो पहिला बसेको समाज जस्तो नहुँदो रहेछ, उहाँहरू अब बाहिरबाट आउनुभयो, अब बाहिरबाट आए पनि त्यति उहाँलाई त के लाग्दो रह्यो खै त्यो थाहा भएन, तर समाजमा बसिसकेपछि सबै एउटै हो, एउटै दाजुभाइ हो, एउटै छिमेकी हो भनेर सहकार्य गर्नुपर्ने हो, तर उहाँहरू आफ्नो उहाँहरू सबै अफिसियल मान्छेहरू अब व्यवसाय मान्छेहरू हुनुहुन्छ, त्यही भएर नि होला सायद समाजलाई टाइम दिन नसक्नु भएको जस्तो लाग्छ मलाई।
0: पक्कै पनि त्यो पनि होला, तर समाजमा आइसकेपछि त समाज त्यो ठाउँ त माया लाग्छ नि त आफूलाई, होइन? त्यो बस्तीको हिसाबले पनि धेरै परिवर्तन भयो, र भनौँ न अझ चौर भन्ने बारे त कति थियो नि त त्यहाँ, त्यो चौरहरू त सबै हराए, अब
1: सबै हराए चौरहरू त पहिला हजुरको अब यहाँ हाम्रो वडा कार्यालय भएको ठाउँ चौर थियो, हामी फुडा खेल्ने ठाउँ थियो, हजुरको आएर यो अहिले मन्त्रालय बसेको ठाउँ हामी खेल्ने ठाउँ थियो, पहिला हजुरको यो अन्तर्राष्ट्रिय कार्यालय नि खेल्ने ठाउँ नै थियो हाम्रो, सबै पहिला त्यहाँका चौरहरू थिए, अहिले आएर सबै भरिपूर्ण भएका छन्, तर भरिपूर्ण भए पनि विकास त भयो, भवनको विकास भयो तर ठाउँको विकास हुन
0: सकेको छैन। हजुर, यो अहिले तत्काल यो समग्र ठाउँमा गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ तपाईँले?
1: मलाई त जहाँसम्म लाग्छ अब यत्रो प्रशासन एरिया भएको ठाउँमा चाहिँ नि जस्तै अन्त हेरौँ, जस्तै काठमाडौँ हेरौँ, काठमाडौँ त अब एउटा राजधानी भयो, राजधानी हो, त्यसको त्यहाँ मन्त्रालयको वरिपरि हेरौँ, त्यहाँका अब प्रदेश कार्यालयको वरिपरि हेरौँ, त्यहाँ सबै झिलिमिली बाटोघाटो झिलिमिटी चिल्ला बाटोघाटो खाल्टाखुल्टी नै फुट्र्याकहरू त्यति राम्रा मान्छेहरू अब रात दिन के हो त्यहाँ थाहा हुँदैन, तर हाम्रो यहाँ बेलुका 7 बजेपछि हेर्नुपर्छ, उस्तो एक्लै हिँड्न पनि डर लाग्छ क्या, यसको लागि चाहिँ नि हाम्रो यहाँबाट धेरै पहल हुन पर्यो भन्ने म चाहन्छु।
0: तपाईँको टोलमा चाहिँ तुरुन्तै गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: मेरो टोलमा तुरुन्तै गर्नुपर्ने काम चाहिँ नि हजुरको अब पानीको एकदम समस्या छ,
0: हजुर,
1: यो पानी चाहिँ हजुरको एकदम तुरुन्त जस्तै हाम्रोतिर के हुन्छ भने पानी कुनै ठाउँमा नयाँ लो जोडेको ठाउँमा पानी फाला फाल्छ, हाम्रोतिर हप्ताको एकचोटि आउँछ, त्यही पनि सानो आउँछ।
0: हजुर, भनेपछि तुरुन्तै पानीको समस्या समाधान भइदियो, होइन?
1: हजुर,
0: अझै सहज हुने थियो।
1: हजुर, पानी र बत्तीहरू जो बाटोको बत्तीहरू चाहिँ एकदम आवश्यक देखेको छु।
0: हजुर, तपाईले आफ्नै कार्यकालमा गरिहाल्नु पर्ने अथवा तपाईले केही योजना बनाउनु भएको छ यो गर्छु भनेर?
1: मेरो कार्यकालमा अब मैले गर्न पनि एउटा क्रीडा पितृ भवन र मिलन पार्कमा रहेको त ब्याडमिन्टन कोर्टलाई चाहिँ नि फेरि भत्काएर राम्रोसँग बनाउने योजना छ।
0: हजुर, बनाउनुहुन्छ त्यो?
1: हजुर,
0: अहिले योजनामा टिपाउनु भयो?
1: टिपाएछु।
0: हजुर हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्न चाहनुहुन्छ?
1: अन्त्यमा चाहिँ नि मलाई यहाँसम्म बोलाएर टोलको बारेमा भन्ने मौका दिनुभएकोमा रेडियो सफलता र दुर्गाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हस्, त्यो समय दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद छ।
1: हस् धन्यवाद।
0: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं मिलन टोल विकास संस्था पोखरा साथ मिलन टोलले गरिरहेका गतिविधिको विषयमा हामीले छलफल गर्यौं। स्थानीय सरकारसँग वहाँले गरेका सहकार्यहरू र वहाँले आफ्नो पहलमा गरेका सामाजिक काम, विकास निर्माणका कामहरू र टोलवासीलाई सहजता पुर्याउनका लागि भएका गतिविधिहरूलाई समेट्ने कोशिश गर्यौं। छलफलमा सहभागी हुनुभएकोमा मिलन टोल विकास संस्था पोखरा साथका अध्यक्ष रामचन्द्र विश्वकर्मालाई धेरै धेरै धन्यवाद दिँदै अर्को साता फेरि हामी नयाँ अतिथि लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन, शुबा दिन।

0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825127014।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने रहने दिदी?
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, भुक्त विशाल बजार।
8: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
9: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
9: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
8: पोखरा 2 बिन्दावासिनी बस पार्क।
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
8: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
9: मोबाइल नम्बर 9846059581,
8: 9166154775।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सर्फ ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस
1: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856320325 9806535480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556011 86 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9856028104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: Studio time.
6: It's 9 a.m.

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टु मिट सप
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले लगातार।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
12: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: हजुर, सुन्छ है, कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-2225, 98-560-2225।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061 541 984, 541 984। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

झुटो बोल्न जाने छैन बोल्दैछु म साँचो तिमीले थाप्या धरियामा खुया पर्ला माछो बाह्र कुने तालमा चाहिँ बाह्र कुने तालमा माछी पर्यो जालमा सही खनाऊ अब थालमा।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तथा अनुभवी कालीगढ़हरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधि द्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 9821 2714।
2: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाच्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लडुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860601081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
14: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
13: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
14: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
13: For more details, visit www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा

0: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे नानी, त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्री तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउनु को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नंबर 9846066642, 9860410081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन, साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्णा कृष्णा, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
4: ए,
5: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए,
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भिडियो एक्सरे सेवा, इन्जेक्सन, टीटी, रेबिज, संगिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी, 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-9004। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन डरो जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821 27014
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: रिंका,
0: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 स्टार होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुप्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 98067-1947।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689989।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियाले
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742525, 9560140, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा ताज चिकन बिरानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5-0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: Yeah.

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
6: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
7: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161575475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्टर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही होइन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
9: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
10: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856231461, 9826608।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-2140 985-60-60-127 र 98038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाए बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
3: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061544905419508 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ
12: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
13: मुहान वरपरका रुख नकटाउ र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि सञ्चय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9852767793, 9795509607। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98 4 62 82 999।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98-160-62-983 98-560-52-855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमुदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66642 98460 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार विज्ञापन हो।

0: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530500

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेकुमिचे गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाएपछि क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखोस।

0: हेलो
1: सीता
0: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातिमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
3: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बनाओ ना लाख कुला चटाई पनी चाचनी कई बार यह घर को लगे काश को जाल जोका आजल गन्या समिश्च काश्च उज्जल किरा जाने लाएगो वही ना
1: हो बुड़ा हमरा माइता पनी त्याही बात जाल ढोका सटर रेलिंग राखेरा ढूँक का बात है उप्त्यां गौसी तो के चिंते होने ना
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
5: आयो है मासु ताजा ताजा मासु

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट स्टप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98568 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।

0: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
1: काममा अलि सघाउँछ कि भनेर नि।
0: हैन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सफलता
4: मेरो सफलता,
5: हाम्रो सफलता,
6: हामी सबैको सफलता,
5: साँच्चै सफलता, हामी सबैको सफलताको लागि
7: रेडियो सफलता 103.4 MHz
8: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल बागलुङ बस पार्क पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0615339904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0615211979।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860066642 9860641081।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट्स।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले त्यही लगातार काम छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: जसले सिन्दूर भर्यो त्यो जीवन साथी हो जसले तिमीलाई दुःखमा साथ दियो त्यो असल साथी हो म त तिम्रो असल साथी हो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: ए भाइ पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधै हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
5: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
3: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
2: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की, फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811717123।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
4: नेपाल सरकार विज्ञापन बो।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
5: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
5: स्वर्ण बिन्दु खुवाइने मिति
0: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
5: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
5: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की,
5: फोन नम्बर 0161563528, मोबाइल नम्बर 9857055228।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
3: के हेरेर डोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट
2: शप। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
4: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
5: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्नौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई संबंधी सबै काम अब एकै ठाउँ ओम प्रिंट हाउस। ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोक में। हमारा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्लैक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट माया को चिन्ह उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चो फोन नंबर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 9560-2225 9560-26110। स्टूडेंट भिजा में जापान जाना चाहने का लगी सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा छ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 9560-580-43। सम्झनुस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धुजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 55 50 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
3: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061 57 87 915
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061 574 225 98 560 21 440 98 560 60 127 र 98 038 21 440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
9: अब सबैको लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट IPTV डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615530500 0615589848
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
1: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98-460-28-575, 98-067-15-947, 98-560-32-575।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825027014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: अब सुन्नुहोस् पूरा समाचार
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
6: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
6: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
5: मध्यपान र धूम्रपान सेवन नगरौ
6: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साच्चै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: सफलता 103.4 MHz।
1: सुन्न मन लायो।
2: तपाईं सुत्न लाग्नु भएको हो? सुत्नु अघि घरमा बिरामी भए औषधि खाए नखाएको, घरका झ्याल ढोकामा चुकुल लगाए नलगाएको, ग्यासको रेगुलेटर र घरका धाराहरू बन्द गरेको नगरेको ख्याल गरौ, हुन सक्ने दुर्घटनाबाट बचौ।
3: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: पीठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: आहास, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 3 गते बुधबार, ईस्वी सम्वत जून 17 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्रनाथको सम्वत सरह। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको तृतीय तिथि रातिमा 2:06 त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा पुनर्वसु साँझमा 5:09 त्यसपछि तृतीय नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा ध्रुव 51:25 त्यसपछि व्याघात योग लाग्नेछ। कर्णमा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज गद योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा रहनेछन्। आजको दिनमान 34:35 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:10 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7 बजे हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 7:10 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 9:29 रहेको छ। आज विश्व खडेरी विरुद्धको संघर्षको दिवस।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
1: मेष राशि व्यक्तिहरूको लागि आज आत्मबल आकर्षण बढ्ने देखिएको छ। कार्यक्षेत्रमा तपाईँको मेहनतको प्रशंसा हुन सक्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुँदा भविष्यका लागि राम्रो अवसर सृजना हुनेछ। सरकारी तथा प्रशासनिक काममा सफलता मिल्ने देखिएको छ। परिवारका सदस्यको सल्लाह निकै उपयोगी हुनेछ। आर्थिक आमदानीका विषयमा सोच विचार गरेर निर्णय लिँदा निकै राम्रो हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने ग्रहयोग पनि रहेको छ। पुराना सम्बन्ध अझ सुदृढ हुनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहने दिन रहेको छ। आजको दिन उपलब्धिमूलक र उत्साहजनक रहने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज काममा केही चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। चन्द्रमा मिथुन राशिमा भएकाले मानसिक तनाव बढ्न सक्ने देखिन्छ। स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको छ। गोप्य कुरा अरूसँग साझा